सहित अधिकृत स्तरभन्दा तलका कर्मचारीलाई पनि सम्भव भएसम्म घर पाएको अनि कार्यालयमा सरुवा गर्दै आएको छ। अब सधैँ दुर्गममै मात्र बस्नु नपर्ने कर्मचारी सरुवामा अनलाइन प्रणाली शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संसदमा पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गरेर कालो चस्माको चर्चा भइरहेको छ। यसबीचमा कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकले संसद बैठकभित्र कसैले पनि कालो चस्मा लगाउन नपाउने विषयमा सहमति जुटेको छ। प्रत्येक दलका प्रमुख सचेतकले आफ्ना पार्टीका सांसदलाई यसबारे ध्यानाकर्षण गर्नुपर्ने सहमति बनेपछि अब संसदभित्र कालो चस्मा रातो कपाल कोट काँधमा राख्ने कार्य गर्न संसदलाई बन्देज गरिएको छ।
2: मधेस प्रदेश सरकारले मधेस प्रदेशको 24 सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने लक्ष्यका साथ चालू आर्थिक वर्षमा कामकाजलाई अगाडि बढ़ाएको छ। मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले बहुवर्षीय योजना अन्तर्गत प्रत्येक जिल्लामा 3 विद्यालय गरी जम्मा 24 विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्न प्रदेश सरकारले यसै आर्थिक वर्षबाट कामको थालनी गर्ने बताउनुभयो।
1: संघीय सांसदका स्वकीयहरूलाई सेवा सुविधा दिने संघीय सरकारको निर्णयसँगै लुम्बिनी प्रदेश सरकारले पनि यो व्यवस्था कार्यान्वयन गर्ने भएको छ। यो व्यवस्था लागू भयो भने लुम्बिनी प्रदेशका सांसदहरूले समेत स्वकीय राख्न पाउने र स्वकीयहरूले सुविधा पाउनेछन्।
2: किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मलको आपूर्ति तथा वितरण, कृषि पूर्वाधार निर्माण लगायत विषयमा विस्तृत छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयमा बिहिबार भएको छलफलमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हा, कृषि मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी सहित सांसद तथा किसानका जनप्रतिनिधि सहभागी हुनुभएको थियो।
1: काठमाडौँ उपत्यकाको सड़क पूर्वाधार तथा शहरी यातायात प्रणालीलाई व्यवस्थित बनाउन चौथो पटक वृहत गुरु योजना तयार गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो प्रतिवेदन तयार पारेको हो। यसअघि सन् 1993, 2012 र 2017 पनि यस्ता अध्ययन भएका थिए। विगतका योजना स्वीकृत हुन नसके पनि यसपटक भने मन्त्री परिषदले पारित गर्ने अपेक्षा गरिएको छ।
2: सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा चार्टर्ड अकाउन्टेन्ट नागेन्द्र शाहलाई नियुक्त गरेको छ। धनुषाको नगराइन नगरपालिका 3 निवासी शाह निगमको निमित्त कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका पेट्रोलियम क्षेत्रमा अनुभवी व्यक्ति हुनुहुन्छ।
1: गत जेठ यता समस्याग्रस्त सहकारी संस्थाका 2,700 भन्दा बढ़ी बचतकर्ताले करिब 3.5 करोड़ रूपियाँ बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको करिब 2 महिना जेठ पहिलो सातादेखि हालसम्म 2,769 बचतकर्तालाई 3.69 करोड़ रूपियाँ बचत फिर्ता गरेको हो।
2: धनकुटा नगरपालिका हिलेदेखि भिरगाउँसम्म जोड्ने करिब 7.3 किलोमिटर सड़कको कालो पत्रेको काम नसकिँदै उप्किन थालेको छ। निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामीनारायण जेवीले गरेको उक्त कालो पत्रे सम्पन्न नहुँदै उक्किन थालेको हो। धनकुटा नगरपालिका एक स्थित हिले बजार हुँदै वड़ा नम्बर 2 भिरगाउँ जोड्ने हिले भिरगाउँ मधुगंगा सड़क केही समय अगाडि मात्रै कालो पत्रे गरिएको थियो।
1: अब शेयर बजार बुधबार केही सुधारिएको बजार बिहिबार फेरि घटेको छ। बुधबार 4.79 अंकले बढ़ेको बजार बिहिबार भने 13.82 अंकले फटेको हो। यस दिन 2,666.13 बिन्दुदेखि खुला भएको बजार 2,678.22 बिन्दुसम्म पुगेको थियो भने 2,647.72 बिन्दुसम्म सरेको थियो। बिहिबार अप्पर लोहर खोला हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक 15% बढ़ेको छ भने एलएस होराइजन 12 इकाई मूल्य सर्वाधिक 6.50% घटेको छ। कारोबारको पहिलो दिन नै यस योजनाको इकाई मूल्य सर्वाधिक घटेको हो। यस योजनाको इकाई बुधबार नेपाल स्टक एक्सचेन्ज निफ्टीमा सूचीकृत भएको थियो।

0: नेपालको एकमात्र डीटीएफ सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। जर्मनीको लाइपजिङ विमानस्थलमा बुधबार अवतरण गरेको स्वचालित ड्रोनमा विस्फोटक पदार्थ रहेको अनुसन्धानबाट खुलेको छ। जर्मन प्रहरीले बम डिस्पोजल रोबोट प्रयोग गरेर यस उपकरणलाई ध्वस्त गरेको थियो। बुधबारै जर्मन आकाशमा डीएचएल कार्गो विमान एउटा सानो वस्तुसँग ठोकियो, जसकारण केही समय विमान आकाशमै घुमिरह्यो र अन्तत हानोभर विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो।
4: अब खेल खबर। नेपालले अण्डर 20 फुटबल टोलीले एएफसी एसियन कप छनौट प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ। फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बनका कारण नेपालले एएफसी अण्डर 20 एसियन कप छनौट प्रतियोगिता गुमाउनु परेको छ। छनौट प्रतियोगिता खेल्न अखिल नेपाल फुटबल संघमाथि फिफाले लगाएको निलम्बन अगस्त 1 तारीकसम्म फुक्वा भइसक्नुपर्ने थियो, तर नभएपछि पुनः नेपाल प्रतिबन्धमा परेको छ। त्यस्तै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप लगायतका प्रतियोगितामा निजी लगानी भित्राउन योजना ल्याउनु त्रुटि भएको स्वीकार गर्दै माफी मागेका छन्। अध्यक्ष इन्फान्टिनोले विश्वकप निजीकरण गर्ने परियोजना प्रस्ताव गरेपछि फिफा विवादमा परेको थियो। युरोप र एसियाको फुटबल महासंघ लगायतले विरोध गरेपछि अध्यक्ष इन्फान्टिनोले आफ्नो विवादित व्यावसायिक योजना फिर्ता लिएका छन्।
3: अब विचार विश्लेषणको पालो। टिक्दैन नियन्त्रित लोकतन्त्र शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। मधेसी मूलका बालेन्द्र शाह प्रधानमन्त्री भएको 4 महिना पुग्दा नपुग्दै मधेसमै हिंसा भड्कियो। सदियौंदेखि मिलिजुली बसेका समुदायबीच घृणा फैलाइयो। भ्रामक सूचनासँगै मानसिक तनावले बढ़ावा पायो। विडम्बना, यस्तो बेलामा पनि प्रधानमन्त्री बालेन्द्र शाह लोकतन्त्रका पहरेदार देखिएनन्।
4: त्यस्तै सामाजिक सञ्जालमा निस्सासिएको लोकतन्त्र शीर्षकमा विख्यात खत्रीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतन्त्रको जग हल्लाउने सामाजिक सञ्जालले व्यक्तिगत या राजनीतिक हिसाबमा कसलाई कति असर या फाइदा पुग्यो त्यो मूल्यांकन भविष्यमा होला नहोला, तर प्रथम दृष्टिमा यो अवस्थाले नेपाली समाजको राजनीतिक चेत मत भिन्नता जाहेर गर्ने आँट, प्रमाणमा आधारित आलोचना र वैकल्पिक विचारको अभिव्यक्ति जस्ता लोकतन्त्रको आधारभूत सिद्धान्त नै सामाजिक सञ्जालमा निस्सासिएको छ।
3: यो मन त मेरो नेपाली हो शीर्षकमा पार्क थेयङको विचार गोर्खापत्रमा छापिएको छ। पार्क थेयङ नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, अर्को गर्वको विषय भनेको मेरो कार्यकालमा कोरियामा रोजगारीका अवसरको सन्दर्भमा ईपीएस कार्यक्रममा समावेश भएका 17 साझेदार राष्ट्रले नेपालले रोजगारीको अवसर सबैभन्दा बढ़ी प्राप्त गरी निरन्तर पहिलो स्थानमा रहयो। त्यसै गरी नेपालमा वैदेशिक लगानी गर्ने मुलुक मध्ये गणतन्त्र कोरिया चौथो स्थानमा छ। म संसारको जुनसुकै ठाउँमा भए पनि विकास र समृद्धितर्फ लम्किरहने नेपालको यात्रालाई चासो दिएर नियाल्नुका साथै समर्थन गरिरहनेछु। म भौतिक रूपमा नेपाल छोड्दैछु, तर नेपालप्रतिको मायाले भरिएको हृदय बोकेर सधैँभरि नेपालको राम्रो साथी बनिरहनेछु। मैले भ्रमण गरेको सुन्दर प्रकृति र यहाँ अनुभव गरेको विविध सांस्कृतिक सम्पदाको सम्झना म बारम्बार गर्नेछु।
4: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4।
1: ए नानी, त्यो पानी नपिऊ त।
2: किन र काका?
1: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
3: सार्वजनिक हितका लागि रेडियो आदिपुरा।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
5: समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखुरा 105.4
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861790076 र 9817162823।
0: रेडियो आदिखोला 105.4।

0: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं. त्यसै गरी युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा हामी प्रसारण भइरहेको छ यतिखेर. र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगर सहित डिजिटलका विभिन्न प्लेटफर्म मार्फत नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ. आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं. र विशेष गरी नेपाली कंग्रेसको कुरा गर्न चाहन्छु. आज कंग्रेस विवाद अब पूर्ण इजलासमा गएको छ. 26 गते पूर्व निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै हुनुहुन्छ. नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा बल्झेको छ. गत पुसमा भएको पार्टी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिने सर्वोच्च अदालतको वैशाख 4 गतेको निर्णयमाथि पुनरावलोकन माग गर्दै तत्कालीन संस्थापन शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले दिएको निवेदन सुनवाईका लागि बिहिबार प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएपछि कंग्रेस आधिकारिकताको विवाद फेरि बल्झिएको छ. प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व आधिकारिक कंग्रेस भएको सर्वोच्च अदालतको यसअघिको फैसलामाथि पुनरावलोकनको मागसहित परेको निवेदन सुनवाईका लागि अनुमति दिएको छ. अब नेपाली कंग्रेसको फेरि विवाद एकपटक फेरि बल्झिएको छ. अब हिजो आधिकारिकता दिइसकेको कंग्रेसको फेरि किन मुद्दा ब्युटियो, यसका विषयमा पनि आज हामी चर्चा र परिचर्चा गर्दैछौ. सिराहामा कसले चलाएको थियो गोली, कसरी मारिए गणेश, तराईमा तनाव फैलिएका बेला सिराहाका 15 वर्षीय गणेश यादव गोली लागेर मारिए, तर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना कसैले पनि जिम्मेवारी लिएका छैनन्। आदरणीय श्रोता, सुनसरीमा 10 साउन राति 10 बजेतिर सामान्य विवादमा दुई समुदायबीच भएको झडपको तरंग अन्य जिल्लामा फैलिँदा 4 दिनपछि सिराहामा एकजना युवकले ज्यान गुमाए. औरै गाउँपालिका 2 तुलसियानीका 15 वर्षीय गणेश यादव गोली लागेर मारिएपछि झण्डै 3 घण्टा गोलबजार चोकमा सभा लपत्र रहेको थियो. बाबेहोल अवस्थामा उनका दाई कमलेश यादव 18 वर्षकाले कसैले घटनाबारे खबर गरेको भिडियो क्षणभरमै भाइरल भएको थियो. यो घटना सार्वजनिक भएपछि परिस्थिति थप बिग्रन थाल्यो. काठमाडौँमा बसेर सुरक्षा फौजलाई कमान्ड गरिरहेका गृहमन्त्री सुदन गुरूङ स्वयं गणेशको ज्यान गए लगतै मधेस झरेका थिए. तर अहिले कसले चलाएको गोलीले गणेश मारिए भन्ने विषय अन्यल छ, किनभने धार्मिक हिंसा जब फैलिन्छ त्यसपछि देश तनावग्रस्त हुन्छ. तराईको हालत तपाईँ हामीले देखिसकेका छौं. सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नु नै आजको आवश्यकता बन्न पुगेको छ. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ. निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव व्यहोर्नु परेको छ. भारतको नाकाबन्दी होस् वा पश्चिम एसियाको द्वन्द्व, भारतबाट एलपीजी ग्यास बोकेर आउने ट्याङ्करमा अवरोध हुनासाथ नेपालमा ग्यासको अभाव हुने गरेको छ. नेपालमा आयल निगम एनओसीसँग भण्डार स्थल नहुँदा सामान्य अवरोध हुनासाथ बजारमा उपभोक्ताले ग्यासको शास्ति भोग्दै आएका छन्। त्यसैले गर्दाखेरि अब ग्यास सहज र सरल तरिकाले चाहिँ किन उपभोक्ताको घरमा पुग्न सकिरहेको छैन? सरकार आखिर के का लागि? सरकार ग्यास बास कपास आधारभूत आवश्यकतामा सरकारको पनि उपस्थिति राम्रो रहेन भने सरकार आखिर के का लागि? आज नागरिकहरूले प्रश्न गरिरहेका छन्। ग्यास पाउन मुस्किल छ काठमाडौँ, हम्मी हम्मी छ, निकै ठूलो लाइन लाग्नु परेको छ। अस्ति सुर्खेतमा लागेको लाइन तपाईँले देख्नुभयो होला, यति लामो लाइन छ जहाँ चाहिँ 2 मिनटसम्म बाइक कुदाउँदा पनि त्यो लाइन सकिँदैन भन्ने खालको विषयहरू आएका थिए. भन्दा ग्यासको चरम अभाव आज किन भइरहेको छ? घरघरमा ग्यासका पाइपलाइन जोड्नेहरू यतिखेर नहुँदै गर्दाखेरि फेरि नयाँ सरकार आएको थियो. यो सरकारले पनि ग्यासलाई पाइपलाइनमा होइन, ग्यासको सिलिण्डर समेत सजिलो तरिकाले पाउन सक्ने स्थिति बनिरहेको छैन. त्यसैले गर्दाखेरि आज जनताहरू फेरि एकपटक निराश छन्, एकपटक जनताहरू रिसाइरहेका छन्। आदरणीय श्रोता, सेलिब्रेटी सांसदहरूलाई धक्का लागेको छ. संसद बैठकमा अब कालो चस्मा ढल्काएर जान पाइँदैन. कालो चस्मा ढल्काउँदै संसदमा जानेहरूलाई अब सभामुखले ठाडो निर्देशन दिएका छन्। यो संसद एउटा मर्यादित थल हो, संसदलाई विश्वले नियालिरहेको हुन्छ, नेपालीहरूले नियालिरहेका हुन्छन्। संसदमा गएको हो वा चाहिँ बारमा गएको हो, आज प्रश्न उठेको छ। त्यसैले गर्दाखेरि कालो चस्मा निषेध त गरिएको छ, संसदको रोस्टमबाटै गृहमन्त्रीले दिए प्रश्न नगर्न चेतावनी, हिजो पछि माफी समेत मागेका थिए गृहमन्त्रीले। आदरणीय श्रोता, अब कालो चस्मा ढलक्क ढल्काएर जान पाइन्छ त संसदमा? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ कालो चस्मा प्राण बनिसकेको यतिखेरको अवस्थामा बालिन शाह प्रधानमन्त्रीले कालो चस्मा लाउन छोड्छन् त, रूलिङ गर्न सक्छन्? आजको स्थितिमा आज हामी नेपाली बसमा चर्चा गर्दैछौ. आदरणीय श्रोता, नेपाली बसमा हामी संसदलाई मर्यादित बनाउनुपर्छ भनेर आग्रह पनि गर्न चाहन्छौ, किनभने नेपाल संसद मर्यादित बन्नुपर्छ, संसद व्यवस्थित बन्नुपर्छ, संसद सुव्यवस्थित राम्रो बन्नुपर्छ र सबैले हेर्न लायकको संसद बन्नुपर्छ र सांसदहरूको आनी बानी व्यवहारहरू पनि परिवर्तन हुनुपर्छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ र पर्याप्त पूर्वाधार बिना भुक्तानी सेवा सञ्चालन भएको छ, प्रतिबन्धमा देखाएका समस्याहरू, धेरै कम्पनीले सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार नगरेको पनि देखिएको छ, पूर्ण तयारी हुनुपर्छ, त्यसपछि मात्रै भुक्तानी सेवा सञ्चालन गर्न आवश्यक रहन्छ। काठमाडौँ तराई द्रुत मार्गको समय थप 3 वर्ष थप्न प्रस्ताव गरिएको छ, म्याद 2083 चैतबाट 2086 पुर्याउन नेपाली सेनाले आग्रह गरेको छ, शुरू भएको करिब 9 वर्ष हुँदा आयोजना आधा मात्रै सम्पन्न भएको छ, खोकना खण्डको जग्गा अधिग्रहण विवाद अझै पनि समाधान भएको छैन, 7 वटा सुरुङ मार्गको कुल लम्बाई 11 किलोमिटर 21 मिटर रहेकोमा 7 किलोमिटर 2 मिटर खनिएको छ, 2074 4 वर्षभित्र सक्ने लक्ष्य सहित शुरू भएको आयोजना पटक पटक म्याद थप भइरहेको छ। काठमाडौँ तराई द्रुत मार्ग निर्माण भइसके पछाडि आवाजावतमा निकै सहज हुने देखिएको छ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्रामी छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: किन बोलाएको मलाई?
2: हे न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
1: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
3: हाम्रा विशेषताहरू:
1: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
1: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङथा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
5: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
5: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
6: रेडियो आदि खुला 105.4।
0: यो कानुनी झमेला फेरि सुरु भएको हो वा चाहिँ यसलाई कसरी हेर्न सकिन्छ?
7: अब यसमा के हो भने यो न्याय प्रशासन ऐनको दफा 11 यो बन्दोबस्त छ। सर्वोच्च अदालतले आफैले गरेको मुद्दाको रिभ्यू गर्न सक्छ, त्यसलाई चाहिँ पुनरावलोकन गर्न सक्छ दुईटा स्थितिमा। एउटा स्थिति के हो भने यदि मुद्दाको फैसला भइसकेपछि कुनै नयाँ प्रमाण भेटिएको स्थितिमा, अर्को के हो भने कुनै नजिर सिद्धान्त या आधारभूत न्यायिक मूल्य मान्यता विपरीत भयो भने, मोस्टली कुनै नजिर बाजियो भने। अब त्यसमा केही नजिरहरू उल्लेख गरिएको छ हिजोको आदेशमा, र त्यसमा निवेदकहरूलाई सुनवाईको मौका प्रदान गरिएन, यो आधिकारिकताको विवादमा, खास गरेर यो चाहिँ कार्य समितिको आधिकारिकता को निर्णय गर्दाखेरि भन्ने विषयलाई आधार बनाइएको छ. अब यसमा एउटा के हो भने अब यो चाहिँ सुनवाईको प्रक्रिया चाहिँ फेरि हुने भयो र केस चाहिँ अब रिओपन भयो, रिहेयरिङ हुने.
0: भनेपछि यो निस्ता दियो होइन अदालतले?
7: हजुर,
0: रिओपनको लागि निस्ता दियो अदालतले चाहिँ. अब
7: निस्ता दियो
0: बैशाखको निर्णयपछि दौबा पक्षका नेताहरूले जस्तो पार्टीको विधान, विशेष महाधिवेशनको तथ्य र आधारलाई चाहिँ निर्वाचन आयोगले मात्र होइन अदालतले पनि नजाँचेको भनेर उहाँहरूको जुन आरोप थियो त्यसमा चाहिँ अब अदालतले फेरि पुनः इजलासमा वृहत रूपमा छलफल गर्ने भयो,
7: पुनः सुनवाई हुने भयो. पुनः सुनवाई हुने भयो र रिभ्यू पिटिसन भनेकै त्यही हो कि सुनवाईको प्रक्रिया अगाडि बढ्छ र हिजो सुनवाई गरेका न्यायाधीशहरू बाहेकको इजलासले, अब यो हिजोको तीनजना न्यायाधीशले पनि सुनवाई गर्न पाउने छैनन्, सुरुको फैसला गर्ने दुईजना न्यायाधीशले पनि सुनवाई गर्न पाउने छैनन्, यी पाँचजना न्यायाधीश बाहेकको इजलासले फेरि यसको सुनवाई गर्नेछ र यसमा चाहिँ के छ भने यो केसको चाहिँ फ्रेस स्टार्ट हो, दिन हो भन्छ, पुनः चाहिँ यसको सुनवाईको प्रक्रिया अगाडि बढ्छ. तर अब सुनवाईको प्रक्रियामा चाहिँ के छ भने अब तीनजनाको इजलासले पुनः सुनवाई गर्छ, पुनः इजलासले अब त्यो अदालतको त्यसपछिको फाइन्डिङ के हुन्छ, अब त्यो कुरा चाहिँ के हो भने अहिले निशा दियो भन्दैमा केस उल्टियो भन्ने पनि छैन, त्यही नै सदर हुन्छ भन्ने पनि छैन. जे होस् यो एउटा नयाँ सिराले सुनवाईको प्रक्रिया अगाडि बढ्नेछ, यसको अहिले नै यति हो, यसलाई चाहिँ अहिले नै जित हार भयो उल्टियो भन्ने कुरा होइन. त्यस कारण चाहिँ के छ भने तर अदालतले चाहिँ के हो भने यसमा केही नजिरको त्रुटिको कुराहरूलाई चाहिँ आउँल्याएको छ, खास गरेर प्राकृतिक न्यायको सिद्धान्तको कुरालाई आउँल्याएको छ. तर अब यो चाहिँ के हो भने एउटा चाहिँ के छ भने निशा दिने आधारको रूपमा त्यो चाहिँ ग्रहण गरिएको छ. अब फेरि चाहिँ के छ भने पुणे जिल्लाले त्यही कुराले स्वीकार पनि गर्न सक्छ, नगर्न पनि सक्छ, त्यो चाहिँ आउने जुन फ्युचरको जुन इजलास हो त्यो चाहिँ इन्डिपेन्डेन्ट छ, त्यसले चाहिँ द्वितीय पक्षको कुरा सुनेर फेरि एउटा न्यायिक निचोडमा न्यायिक निष्कर्षमा पुग्नेछ र पुनः यो विषयको न्यायिक निरूपण हुनेछ भन्ने कुरा हो. र एउटा चाहिँ यो मुद्दाले चाहिँ के छ भने फेरि एउटा चाहिँ सुनवाईको मौका चाहिँ पाएको हो.
0: होइन, अब यो कंग्रेसको आधिकारिकता एक प्रकारले त टुङ्गी नै सकेका थियो, अब यो मुद्दा फेरि रिओपन हुने कुरा वा निस्ता दिने कुराले त फेरि ढुकचुक पैदा गरायो.
7: अब होइन, यो के हो भने अब अहिले यसमा चाहिँ हामी केही अनुमान गर्न सक्दैनौ, किनभने अब जुन नयाँ कन्स्टिच्युट हुने जुन इजलास हुन्छ त्यो इजलासको मा चाहिँ के छ भने अब फेरि मुद्दाको तथ्यहरूको कानूनहरूको जम्मै कुराको चाहिँ के छ भने परीक्षण गर्नेछ, मुद्दाको पुनः चाहिँ न्यायिक परीक्षण हुनेछ. परीक्षणको दौरानमा दुवै पक्षका कानून व्यवसायहरूको चाहिँ के छ भने बहस मुद्दाहरूलाई ध्यानमा लिनेछ र एउटा चाहिँ के हो भने एउटा व्यापक चाहिँ के छ भने सुनवाई हुनेछ. जसरी हिजो सुनवाई भएको थियो, हिजो चाहिँ के छ भने दुईजनाको डिभिजन बेन्चमा सुनवाई भएको थियो, थ्री जजेस बेन्चमा सुनवाई हुनेछ. त्यस कारण के छ भने अब थ्री जजेस बेन्चले जुन रुलिङ देला अब त्यो नै चाहिँ के हो भने यो मुद्दाको चाहिँ के छ भने अन्तिम फैसला त्यही हुनेछ, के त्यसको फाइन्डिङ हुनेछ. त्यस कारण एउटा के हो भने अब यसको चाहिँ पोलिटिकल लिगल इस्यु हो. अब यो जोस यसले चाहिँ के छ भने एउटा स्टार्ट नयाँ सिराले सुनवाई हुँदाखेरि अब अदालत चाहिँ के छ भने एउटा न्यायिक निष्कर्षमा पुग्न सक्छ. अब त्यसलाई चाहिँ के छ भने अहिले नै हामी अदालतले यही नै गर्छ भनेर अनुमान गर्न सक्ने स्थिति छैन. तर एउटा कुरा हामीले के बिर्सन हुँदैन भने
0: तथ्य प्रमाणहरू फेरि अदालतले रिओपन केलाउँछ होइन, त्यो विशेष महाधिवेशनदेखिका देखि लिएर चाहिँ आधिकारिकताका हरेक विषयहरू चाहिँ त्यहाँ आउँछन् होइन, ओपन हुन्छन् फेरि.
7: अब होइन, यसमा के हुन्छ भने जस्तो दफा 51 अनुसारको चाहिँ के छ भने यो अध्यावधिकको लागि चाहिँ निवेदन दिएको थियो. अब त्यसमा चाहिँ के छ भने निर्वाचन आयोगले त्यसलाई चाहिँ स्वीकार गर्यो, विशेष महाधिवेशनले जुन नयाँ कार्य समितिको चयन गर्यो त्यो कार्य समितिलाई आधिकारिकता प्रदान गर्यो, विशेष अधिवेशनलाई मान्यता दियो, विशेष अधिवेशनको बन्दोबस्त चाहिँ नेपाली कंग्रेसको विधानमा त्यो छ. त्यसकारण त्यो चाहिँ विधानको त्यो धारालाई टेकेर विशेष महाधिवेशन बोलाइएको थियो. 40% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर माग गर्दाखेरि पनि विशेष महाधिवेशन बोलाइएको थिएन. त्यसकारण चाहिँ के भने एज अ म्याटर अफ राइट एउटा प्रेरोगेटिभ राइट थियो त्यो वास्तवमा चाहिँ के छ भने महाधिवेशन प्रतिनिधिहरूको त्यो त्यो आधारमा चाहिँ विशेष महाधिवेशन बोलाइयो. अब चाहिँ के छ भने त्यसले नयाँ नेतृत्व चयन गर्यो. अब यही बिचमा चाहिँ के छ भने उहाँहरूलाई चाहिँ पार्टीको शासन सदस्यताबाट बर्खास्त गरियो. अब यो चाहिँ के छ भने एउटा अनफर्चुनेट एउटा स्थिति नेपाली कङ्ग्रेसको चाहिँ पार्टी जीवनमा देखियो. त्यसपछि चाहिँ विशेष महाधिवेशनको जुन सम्पूर्ण प्रक्रियालाई निर्वाचन आयोगले वैधता प्रदान गर्यो. त्यसले भने हो विशेष महाधिवेशनको बन्दोबस्त विधानमा छ, त्यो चाहिँ ड्युली माग गरिएकै थियो, रितपूर्वक त्यो चाहिँ माग गरिएको थियो, त्यो चाहिँ विशेष महाधिवेशन बोलाइएको थिएन, तर यो चाहिँ बोलाउनु पर्ने बाध्यात्मक स्थिति थियो. त्यो आधारलाई टेकेर निर्वाचन आयोगले चाहिँ एउटा रुलिङ दिएको थियो. त्यसपछि सो सम्बन्धमा सर्वोच्च अदालतमा चाहिँ रिट निवेदन पर्यो. सर्वोच्च अदालतले के गर्यो भने निर्वाचन आयोगकै चाहिँ के छ भने रुलिङलाई चाहिँ के छ भने अपहोल्ड गर्यो, त्यसलाई नै सदर गर्यो. भनेपछि विवादको चाहिँ एउटा निपटारा निरूपण चाहिँ भइसकेको थियो. तर पुनः चाहिँ के छ भने अब यो पुनरावलोकनको निवेदन मार्फत केस चाहिँ रिओपन भयो. अब केस रिओपन भएको छ, तर अब यही नै अदालतले यही नै निर्णय गर्छ भन्ने कुरा होइन, निर्णय गर्छ भन्ने कुरा अहिले अनुमान गर्न सकिँदैन. तर हामीले एउटा बुझ्नुपर्ने कुरा के हो भने यो चाहिँ राजनीतिक यो एउटा पोलिटिकल पार्टीको विवाद हो. पार्टीको विधान भनेको चाहिँ यो यो चाहिँ एउटा विधायिकाले बनाएको कानून होइन, यो चाहिँ के छ भने पार्टीको विधान हो. रिट क्षेत्रबाट त्यसको कति व्याख्या गर्ने भन्ने प्रश्न पनि छ. यसमा चाहिँ सर्वोच्च अदालतले अरू मुद्दाहरूमा पनि बोलेको छ. भनेपछि के छ भने र त्यसको एउटा आधिकारिक निकाय चाहिँ निर्वाचन आयोगै हो. निर्वाचन आयोगकै चाहिँ रुलिङ चाहिँ अन्तिम हुने नै भनेको छ. त्यस कारण के छ भने निर्वाचन आयोगको निर्णयमाथि चाहिँ के छ भने कुनै पुनरावेदन पर्ने होइन, असाधारण उपचारबाट आएको हो यो चाहिँ. सर्वोच्च अदालत चाहिँ निर्वाचन आयोगको निर्णयमाथि पुनरावेदन सुन्ने निकाय होइन. त्यो वास्तवमा चाहिँ निवेदकहरू चाहिँ के छ भने अदालतको असाधारण अधिकार क्षेत्रलाई गुहारेका थिए, रिट ज्युरिडिक्सनमा प्रवेश गरेका थिए. अब रिट ज्युरिडिक्सनमा प्रवेश गर्दाखेरि पनि निर्वाचन आयोगको त्यो निर्णयलाई चाहिँ के छ भने वैधता प्रदान गरिएको थियो. तर अब चाहिँ के हो भने एउटा नयाँ च्याप्टर ओपन अप भयो. तर एउटा कुरा हामीले के बिर्सनु हुँदैन भने यो चाहिँ एउटा राजनीतिक यो पोलिटिकल इस्यु पनि हो. किनभने विशेष महाधिवेशनले जुन समिति बनाएको छ त्यो समितिको कुनै यो यो चाहिँ चार वर्ष कार्यकाल हुँदैन. यो भनेको चाहिँ के छ भने एउटा महाधिवेशन गराउनको लागि हो. महाधिवेशनको प्रक्रिया चाहिँ अलरेडी ओपन अप भएको छ. भनेपछि अब आखिर सुनवाई गर्दाखेरि पनि सर्वोच्च अदालतले के विचार गर्छ भने कि यो त पार्टीको लिडरसिपमा तिनै व्यक्तिहरू जाने हुन् जसले कार्यकर्ताको माइन्ड र हर्टलाई विन गर्न सक्छ, जसले चाहिँ कार्यकर्ताहरूको समर्थन गराउन सक्छ. कुनै पनि यो चाहिँ पार्टीको सर्वोच्च निकाय भनेको महाधिवेशन हो. जस्तो नेपाली कङ्ग्रेसको विधानमा पनि के भनिएको छ भने पार्टीको सर्वोच्च निकाय चाहिँ महाधिवेशन हो. महाधिवेशनले जे निर्णय गर्छ जे चाहिँ के छ भने जसलाई लिडर बनाउँछ त्यही लिडर हुन्छ. भनेपछि विशेष महाधिवेशनलाई पनि सेम पावर एन्ड प्रिभिलेज हुन्छ. विशेष महाधिवेशनको व्यवस्था चाहिँ के छ भने विधानको बन्दोबस्तलाई सक्रिय बनाउनको लागि हो. त्यो चाहिँ महाधिवेशन प्रतिनिधिहरूको विशेष अधिकार हो. कहिले चाहिँ के छ भने पार्टी लिडरसिप चाहिँ निरङ्कुश भयो, त्यसले कार्यकर्ताहरूको भावनाको सम्मान गरेन भने त्यस्तो स्थितिमा चाहिँ के छ भने कार्यकर्तालाई एउटा यो एउटा चाहिँ प्रिभिलेज दिएको हो, यो चाहिँ एउटा प्रेरोगेटिभ दिएको कि होइन तिमीहरूको चाहिँ निवेदनको आधारमा पनि तिमीहरूले माग गरेमा पार्टीको चाहिँ महाधिवेशन बोलाउनु पर्नेछ, त्यसले लिडरसिप चेन्ज गर्नुपर्नेछ. तर अब यो एक किसिमको पार्टीको विधानलाई टेकेर लिडरसिपको परिवर्तन भएको हो. निर्वाचन आयोगले त्यसैले टेकेको हो. अब चाहिँ त्यही आधारमा फेरि सर्वोच्च अदालतले रिट क्षेत्राधिकारमा जाँदाखेरि पनि त्यसलाई चाहिँ निर्वाचन आयोगको निर्णयलाई बदल गरेन, निर्वाचन आयोगको निर्णयलाई चाहिँ वैधता प्रदान गरेको स्थिति छ. भनेपछि अब अहिलेको कन्टेस्टमा पनि के छ भने नेपाली कङ्ग्रेसको महाधिवेशनको प्रोसेस त उपलब्ध भइसकेको छ. आखिर गगन थापाजी पनि चार वर्षको लागि निर्वाचन भएको होइन, पुरानो जुन कार्य समिति हो त्यसको पनि म्याच समाप्त भइसकेको स्थिति छ. यो सारा कन्टेस्टलाई विचार गर्दाखेरि त आखिर चाहिँ के हो भने अब पुरानो कमिटीलाई पनि मान्यता प्रदान गर्न सक्ने स्थिति किन छैन भने किनभने त्यसको पनि म्याच गुजिसकेको स्थिति छ. गगन थापाजीको जुन विशेष महाधिवेशनले उहाँलाई एउटा नेतृत्व प्रदान गरेको छ त्यो चाहिँ उहाँले एउटा महाधिवेशनको प्रक्रिया चाहिँ सुरुवात गरिसक्नु भएको छ. आखिर पार्टीको सर्वोच्च निकाय भनेको महाधिवेशनै हो.
0: महाधिवेशन
7: यो सबै कन्टेस्टलाई विचार गरेर यो फेरि कस्तो हुन्छ भने यो पोलिटिकल डक्ट्रिनको कुरा पनि हुन्छ. पोलिटिकल पोजिसनमा अदालतले धेरै हात हाल्न पनि मिल्दैन. अदालत यस्तो रुलिङ पनि गर्दैन. पोलिटिकल एरिनामा पोलिटिकल डोमेनमा पनि अदालत चाहिँ प्रवेश गर्दैन किनभने जुडिसियरी एउटा म्यानेजेबल स्ट्यान्डर्ड भन्दा बाहिर अदालत जान मिलेन. यो सबै कन्टेस्टको सेरो फेरोमा मलाई लाग्छ जुन अदालतको पनि केही अब अहिले लिमिटेसन्सहरू छन् किनभने यो पुरै चाहिँ के छ भने आनका तान फरक गर्न सक्ने जति नै पुनरावलोकनको दिशा दिए पनि अदालतका केही यसमा चाहिँ लिमिटेसन्सहरू पनि छन्. अदालतले चाहिँ के छ भने पार्टीको
0: जस्तो अब विधान
7: नेपालको संविधान
0: पनि
7: डेमोक्रेटिक हुनुपर्ने छ भने
0: अल्टिमेटली
7: चाहिँ के छ भने महाधिवेशनले नै नेतृत्वको चयन गर्नेछ. महाधिवेशनको प्रक्रिया चाहिँ अनगोइङ त्यसमा के छ भने यो होल कन्टेस्टलाई विचार गर्दाखेरि तर अहिलेलाई हामी यति बुझ्यौं
0: एउटा कुरा जस्तो कंग्रेसको विशेष महाधिवेशन करिब करिब 50% भन्दा माथिका महाधिवेशन सदस्यहरूले प्रतिनिधिहरूले चाहिँ नयाँलाई नेतृत्वलाई चाहिँ चयन गरे होइन. अब उतिखेरको त्यो तथ्य छ उतिखेरको जुन प्रमाण छ त्यो सबै कुराहरूलाई अहिले कसैको मन बदलिएको होला कोही यता कोही उता भएको होला वा चाहिँ यो लामो डिस्टेन्स पछि फेरि कंग्रेसमा होइन उतार चढाव चाहिँ आएको होला तर प्रमाण र तथ्य भने त त्यति बेलाकै प्रमाण तथ्य हेर्छ होइन.
7: होइन त्यो त फेरि अब त्यो त अदालतले त्यतातिर प्रवेश गर्दैन. अदालतले केही केहरू छ भने कि जुन विशेष महाधिवेशन गरियो त्यो विशेष महाधिवेशनको बन्दोबस्त पार्टीको विधान अनुसार भएको हो कि होइन त्यो चाहिँ एउटा वैधानिक प्रक्रिया अनुसार भएको हो कि होइन त्यसले नयाँ लिडरसिप परिवर्तन गर्न पाउँछ कि पाउँदैन. नयाँ लिडरसिप परिवर्तन गरेको कुरालाई निर्वाचन आयोगलाई नोटिफाई गर्ने कुरा हो. नोटिफाई निर्वाचन आयोग त्यसको तालुकवाला इन्स्टिट्युसन हो त त्यसलाई त निर्वाचन आयोगले त एउटा चाहिँ त्यसलाई त एउटा मान्यता प्रदान गर्ने त हो किनभने पार्टीको जुन एउटा अध्यावधि गर्ने कुरा हो. पार्टीकोले आफ्नो जुन विवरणहरू हाम्रो केन्द्रीय समिति पहिला यो थियो अहिले विशेष महाधिवेशनले पार्टीको चाहिँ नेतृत्व परिवर्तन गर्यो त्यो कुरालाई चाहिँ निर्वाचन आयोगले एउटा चाहिँ रिकर्डमा राखिदिने नै हो नि. रिकर्ड किपिङ इन्स्टिट्युसन नै हो नि. त्यस कारण के छ भने अब त्यो एउटा प्रोसेस छ. अब अहिले चाहिँ सर्वोच्च अदालतमा सुनवाई भए पनि अब त्यो रिट क्षेत्राधिकारबाट त्यो सबै प्रमाण बुझ्ने भन्ने कुरा पनि त्यो सम्भव हुँदैन. त्यो जम्मै महाधिवेशनमा त्यो बेला को थियो को थिएन त्यो त एउटा प्रोसेसबाट त्यो टुङ्गिसकेको कुरा हो. खालि चाहिँ के छ भने जुन यसमा लिगल क्वेसनको जुन इस्यु छ त्यसमा पनि एउटा कुरा के छ भने यो निस्सा दिए पनि के हुन्छ भने आखिर एउटा चाहिँ त्यसपछि निर्वाचन भएको छ. निर्वाचनमा चाहिँ नयाँ कार्य समितिले को सभापतिको हस्ताक्षरबाट चाहिँ चुनाव लडेका छन्. पुराना जुन चाहिँ के छ भने त्यो बेलाको चाहिँ संस्थापन पक्ष भनेको पहिलेको साबीको संस्थापन पक्ष त्यसका सदस्यहरू पनि त आखिर जगन थापाको सिग्नेचरमा चुनाव पनि लडिसकेको छ र त्यसबाट चाहिँ के छ भने निर्वाचनको प्रक्रिया पनि सम्पन्न भएको छ. भनेपछि अब यो सबै कुराहरू उपलब्ध गर्दाखेरि त्यसका आफ्ना फेरि जटिलताहरू छन्. त्यस कारण मैले देखेको चाहिँ के छ भने अब अहिले यो निस्सा दिए पनि यसले राजनीतिक राजनीतिको सबै प्रश्नहरूलाई यसले चाहिँ रिजल्भ गर्न सम्भव छैन. यसले थप जटिलताहरू चाहिँ अप्नाउँछ. तर त्यस कारण चाहिँ के छ भने अदालतले एउटा चाहिँ न्यायिक चाहिँ विश्रम प्रयोग गर्ला जुडिसियल रेस्ट्रेन्ट पनि प्रयोग गर्ला पोलिटिकल एरिनामा कति प्रवेश गर्ने नगर्ने भन्ने किसिममा अदालतले त्यो चाहिँ एउटा रेस्ट्रेन्ट चाहिँ राख्ला जस्तो मलाई लाग्छ. किनभने पोलिटिकल विवादहरूमा अदालत धेरै मुसिँदाखेरि अदालत आफैमा पनि विवादमा पर्छ. अदालतले चाहिँ के छ भने एउटा पार्टीभित्रको एउटा खेमाको अर्को खेमाको पक्ष विपक्षमा धेरै चाहिँ त्यो जानु पनि मिल्दैन. अदालतको त्यो भूमिका पनि होइन त्यो काम पनि होइन. अदालतले कसैले नेता बनाइदिने पनि होइन कसैको नेतृत्व स्थापित गरिदिने पनि होइन कसैको डुब्न लागेको राजनीति बचाइदिने पनि होइन र कसैको नेतृत्वलाई स्थापित नेतृत्वलाई विस्थापित गरिदिने पनि होइन. अदालतले चाहिँ के छ भने विधि र प्रक्रिया मिल्यो कि मिलेन अदालतको विधान पार्टीले विधान अनुसारको त्यो चाहिँ प्रोसेस अगाडि बढेको छ कि छैन, त्यसको विधान एउटा लोकतान्त्रिक प्रक्रिया अब्जर्भ भएको छ कि छैन भन्ने कुराहरू अदालतले हेर्ने हो। त्यसमा पनि के छ भने अब निर्वाचन आयोगले आफ्नो क्षेत्राधिकार नाघेर त्यो गरेको छ कि छैन त्यो कुरा हेर्छ। विशेष महाधिवेशनले एउटा चाहिँ लिडरसिप चेन्ज गरेको कुरालाई निर्वाचन आयोगसँग धेरै च्वाइस हुँदैन, किनभने निर्वाचन आयोगले विवरण चाहिँ अध्यावधि गरिदिने हो। राजनीतिक दल सम्बन्धी ऐनको दफा 51 त्यो बन्दोबस्त हो, किनभने पार्टीको लिडरसिप चेन्ज हो भनेपछि चाहिँ के छ त्यो चाहिँ निर्वाचन आयोगलाई नोटिफाई गर्नुपर्नेछ। अब हिजो 14 महाधिवेशनले एक किसिमको नेतृत्व थियो, विशेष महाधिवेशन बीचमा भयो, परिस्थिति चेन्ज भयो, विशेष महाधिवेशनले के गर्यो भने आफ्नो नेतृत्व चयन परिवर्तन गर्यो र विशेष महाधिवेशनलाई पनि सेम पावर एन्ड प्रिभिलेज प्राप्त छ। जसरी रेगुलर महाधिवेशनले चाहिँ नेतृत्व परिवर्तन गर्न सक्छ, त्यसै गरी विशेष महाधिवेशनले पनि नेतृत्व परिवर्तन गर्न सक्छ। नेतृत्व परिवर्तन भयो, त्यो नेतृत्व परिवर्तन हाम्रो अब नेतृत्व परिवर्तन भयो, हाम्रो विशेष महाधिवेशन काठमाडौँमा बस्यो, यो मितिदेखि यो मिति हाम्रो महाधिवेशनले चाहिँ नयाँ नेतृत्व चयन गरेको छ, त्यो त्यसको चाहिँ जानकारी चाहिँ निर्वाचन आयोगले गराएको छ। निर्वाचनले आयोगले गरेको के हो भने त्यो विवरणलाई अध्यावधि गरिदिएको हो, अब उहाँले त्यसैले च्यालेन्ज गरेको हो। भनेपछि चाहिँ के हो भने अब विशेष महाधिवेशनको सम्पूर्ण प्रक्रिया जो विधानमा बन्दोबस्त छ त्यो सम्पूर्ण कुराहरू अब नलिफाई गर्न मिल्ला जस्तो मलाई लाग्दैन। त्यस कारण चाहिँ के छ भने अहिले यो दिशा दिए पनि यो चाहिँ यसका लिमिटेसन्सहरू छन्, त्यो सबै पोलिटिकल पोजिसनहरू चाहिँ ओपन अप हुन्छ जस्तो मलाई लाग्दैन। त्यस कारण के छ भने एउटा सीमित सीमितताहरू यसका छन्। यसमा अदालतले पनि चाहिँ के छ भने धेरै पोलिटिकल हाई भोल्टेज पोलिटिकल इस्युजमा प्रवेश गर्न पनि मिल्दैन, पोलिटिकल इस्युलाई रिजल्भ गर्न पनि मिल्दैन। खालि चाहिँ के छ भने निर्वाचन आयोगले त्यो चाहिँ आफ्नो दायराभित्र रहेर काम गरेको छ कि दायरालाई नाघेर काम गरेको छ भन्ने कुरालाई इक्जामिन गर्ने हो। र मलाई के लाग्छ भने यसलाई त्यति रूपमा बुझौँ, अहिले नै चाहिँ के छ भने अब यो विशेष महाधिवेशन चाहिँ नलिफाई हुन्छ, यो सारा कुरा उल्टिन्छ भन्ने कुरा चाहिँ मलाई लाग्दैन।
0: हस्, यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार,
7: थ्याङ्क यू सो मच।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
9: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
9: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
8: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
9: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
8: मोबाइल नम्बर 9855054313 र 9141443432।
9: मूल्य होइन स्वास्थ्य रोजौ। होइन, के भयो, किन बन्द भएको हो गाडी?
8: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
9: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
8: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
8: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
9: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
5: फोन नम्बर 0364415502 मोबाइल 98560502 र 98460514001 सुन्नुहुन्छ वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ फेरि पर्सि घरमा पूजा पनि छ सबै सामान कहाँ पाइएला त एकै ठाउँमा
11: धत त्यति सानो कुरामा पनि के को चिन्ता वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त कृष्ण वस्त्रालय
5: हो अब कपडाका लागि भौतारिनु पर्ने दिन गए तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू
11: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू
5: जन्म संस्कारदेखि मृत्यु संस्कारसम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू
11: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू
5: ओहो जन्मेदेखि मृत्यु संस्कारसम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडासम्म त्यो पनि सुपथ मूल्यमा
11: स्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि आजै सम्झिनुहोस्
5: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ आठ मोडको ओह्रालो भीआईपी टोल सम्पर्क मोबाइल 98460714481 र 98013454
6: रेडियो आदि खोला 105.4
12: आठ दिने भरोसा दिने त्यो दुर्गाजीले गर्नु भएको छ होइन अब पार्टीको संगठन बनाउने पार्टीको क्रियाकलापलाई अगाडि बढाउने र जनताको माझमा पार्टीलाई लग्ने त्यो काम पार्टीलाई संगठित गर्ने त्यो काम मेरो हुनेछ र बुद्धिजीवीहरूको पनि एउटा चाहिँ नि हामीलाई सल्लाह सुझाव निर्देशन दिने पनि एउटा टिम भन्दैछ यो तिनवटा खम्बामा यो पार्टी अगाडि बढ्नेछ नेपालको हितमा हुनेछ सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य बनाउने प्रयासमा हुनेछ र राज संस्था सहितको हिन्दू अधिराज्य र संवैधानिक राजा बनाउने प्रयासमा हामी रहनेछौँ र यसको बटम लाइन भने राष्ट्रको आर्थिक उन्नति र प्रगतिको विषयमा हामीले एकदम गम्भीर भएर नेपाललाई एउटा समृद्ध राष्ट्र बनाउने प्रयासमा र बुद्धिजीवीहरूको पनि एउटा चाहिँ नि हामीलाई सल्लाह सुझाव निर्देशन दिने पनि एउटा टिम भन्दैछ यो तिनवटा खम्बामा यो पार्टी अगाडि बढ्नेछ नेपालको हितमा हुनेछ सनातन धर्म सापेक्ष हिन्दू

0: छलफल हुँदैछ। अब त्यो 28 गते हामी दर्ता गर्न जान्छौँ
1: कि त्रिभुज,
0: त्योभन्दा पहिले हामी त्यो टुङ्गो लगाउँछौँ।
1: त्रिभुज हुन्छ त्यसो भए?
0: अब दुई तिनवटा मैले भनिहालेँ नि, दुई तिनवटा चिन्हको विषयमा छलफल र सल्लाह हुँदैछ। अब त्यो छलफल र सल्लाह 28 गते भन्दा पहिले टुङ्ग्याउँछौँ, थाहा पाइहाल्नुहुन्छ।
1: भनेपछि जनताले अब साथ दिन्छन् यो जय नेपाल पार्टीलाई? तपाईँहरूले आधार के छ साथ दिनुपर्ने जनताले?
0: अब सुन्नुहोस्, कस्तो भयो भने जनताले सबैलाई टेस्टेड गरिसके, अब कम्युनिस्टहरूलाई पनि टेस्ट गरिसके, कंग्रेसलाई पनि गरे, माओवादीलाई पनि गरे, मधेसी दललाई पनि टेस्ट गरिसके, अब बालन सरकारको पनि टेस्ट हुँदैछ। अब यो परिस्थिति बालन सरकारले सकारात्मक भूमिका, जनताको मन जितेर जुन चुनावमा यत्रो ठूलो बहुमत लिएर आएको थियो, त्यो बहुमत अनुरूप काम नहुन सकेको भन्ने अब ठहर हुँदैछ बिस्तारै। अनि नेपाली जनता कहाँ फर्किने छ? नेपाली जनताले एउटा मजबुत राष्ट्रवादी प्रजातान्त्रिक प्रणालीभित्र बस्ने राजा, संवैधानिक राजा, हिन्दू अधिराज्य जुन गुमाएको छौँ, यो सबैलाई पुनः खोज्ने स्थिति हुन्छ। र एउटा मजबुत प्रजातान्त्रिक पार्टी जनताले खोजेको बेलामा हामी त्यो स्पेस, त्यो ठाउँ मा चाहिँ आफूलाई प्रस्तुत गर्दैछौँ।
1: होइन, अब यो राज संस्था पुनर्स्थापना सम्भव छ र नेपालमा भने क्या, नागरिकहरू त्यतापट्टि छन् र आकर्षित छन्।
0: अब राजनीतिमा हेर्नु जे पनि सम्भव हुँदो रहेछ, बेलायतमा पनि कति वर्ष पछि राज संस्था फर्किया हो, अरू देशहरूमा पनि फर्केको छ, नेपालमा पनि राम्रोसित यो गणतन्त्रवादीहरूले देश चलाइदिए राज संस्थाको आवश्यकता हुन्थेन। तर गणतन्त्रमा देश झन्झन पछाडि पर्दै गएको छ। एउटा हामी स्वाभिमानी नेपाली वीर गोर्खाली भन्ने विश्वमा चिन्ने नेपालीहरूको छाप आज विश्वकै नोकरहरूको छाप चाहिँ नि लागिसकेको छ। यो गणतन्त्रकै यो यो यो यो फल पाएको हो नेपालीहरूले। अब अर्थतन्त्रको हालत यस्तो छ, यहाँ बेरोजगारीको हालत यस्तो छ, अब भ्रष्टाचार पनि अब त्यस्तै भइरहेको छ। कोही पनि कुनै पनि सेक्टरमा मान्छे अहिले खुसी छैन। त्यस कारणले राजनीति भनेको नि देशलाई अगाडि बढाउने, जनतालाई खुसी राख्ने र जनताको प्रगति र उन्नतिको लागि हो राजनीति। कसैको अभिष्ट पूरा गर्नको लागि होइन, कुनै वादलाई सफल पार्नको लागि होइन। त्यस कारणले जबसम्म जनताको प्रगति र उन्नति र देश अगाडि हरेक दृष्टिकोणले अगाडि बढ्दैन, त्यो व्यवस्थालाई राखिरहन पर्ने कारण छैन।
1: गणतन्त्रवादीहरूले त देशलाई त उन्नतितर्फ, प्रगतितर्फ, सुशासनतर्फ, नयाँ जनताको म्यान्डेट सहित राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ डक्टर साहब, उहाँहरूले त देशको बारेमा व्यापक चिन्ता लिनु भएको छ नि त अहिले।
0: अब छैन, हामीलाई रिजल्ट चाहिन्छ, हेर्नुहोस्, हामीलाई परिणाम चाहिन्छ। चिन्ता लिएर देश प्रगति हुँदैन, गर्छु भनेर हुँदैन। गरेर सुन्नु त, गरेर देखाउन पर्यो। सफलताको नामै हो प्रगति। सफलता नभएकन मुखले बोलेर के कसैले पत्याउनेवाला छैन, हुनेवाला पनि छैन।
1: होइन, अहिले नयाँ सरकार आइसकेपछि सुशासनका अनुभूतिहरू गर्नुभएको छैन डाक्टर साहब?
0: होइन, अब राम्रो काम गरेकोलाई त हामी राम्रो भनेकै छौँ नि, तर अहिले नेपाल उन्मुखीतिर अब प्रगतिको बाटोमा देखेको छैन अहिलेसम्म। यो कति दिन भइसक्यो, 100 दिन नागिसक्यो, अब यो देखेको छैन। राम्रो गरे भने हाम्रो समर्थन छ नि, राम्रो कुरालाई हामीले कहाँ नराम्रो भनेको छौँ र भ्रष्टाचार निर्मूल गर्न खोजेको कुरालाई हामीले ठिकै छ भनेको छ, अलिक सुझबुझको साथ गर्नु पर्यो, मान्छेलाई समात्दै छुट्दै जानु भएन, अलिकति होमवर्क गरेर गर्नु पर्यो। राम्रो कामलाई हामीले राम्रो भनेकै छौँ, तर समग्र रूपले देश अगाडि बढ्न जसरी जनताले बालनलाई भोट दिएको थियो त्यसरी अगाडि बढेको हामीले पाइरहेको छैनौँ, जनताले पनि पाइरहेको छैनौँ। र त्यो त्यसको विकल्प जनता जब जान्छ, त्यो विकल्पको लागि हामी आफूलाई तयार गरिरहेको छौँ।
1: होइन, राज संस्था पुनर्स्थापना त भनिन्छ यो देशमा, होइन, किनभने अस्ति त्यत्रो जेएनजी मुभमेन्ट भयो, त्यतिखेर पनि राजा ल्याऊ देश बचाऊ भन्ने आन्दोलन आवाज चाहिँ त्यति धेरै उठेन, होइन, पटक पटकका आन्दोलनहरूले चाहिँ अब यो व्यवस्थाै परिवर्तनै गर्ने त्यसै पक्षतिर लाग्ने हो भने चाहिँ देश विकास कहिले हुन्छ, स्थिरता कहिले हुन्छ? अब यसलाई त टेस्ट गरौं त राष्ट्रिय स्वतन्त्र पार्टीलाई, होइन साहब?
0: अब देश बनाउने त ब्यान्डेड त पाएकै छ नि त, बनाए भएको नि त, हामीले कहाँ अवरोध पारेको छौँ र देश बनाउने? अब हामी कहाँ सड़कमा उत्रेर हामी आन्दोलन गर्न गएको छौँ र तुरुन्तै अहिले अर्को व्यवस्था ल्याउनु पर्छ भनेर सड़कमा उत्रेर कहाँ गएको छौँ? हामीले त के भनेको, राम्रोसित गर, जनताले म्यान्डेट दिएकै छ, राम्रोसित गर्यो भने जनता खुसी नै हुन्छन्, गरेन भने छोड, त्यो त प्रजातन्त्रमा भन्ने त पाइहाल्यो नि, र प्रजातन्त्रको मर्मै त्यही होइन र
1: होइन? तपाईँका पार्टीका वरिष्ठ नेता, सर्वोच्च नेता त पटक पटक पक्राउ पनि परिरहनु भएको छ नि त त्यही भन्दाखेरि।

0: अब त्यही त त्यो त्यो त्यो गर्नु भएन यो सबैको मौलिक अधिकार त आफ्नो ठाउँमा छँदै छ नि मान्छेले बोल्न पायो मान्छेले विरोध गर्न पायो अब यसो सोच्दाखेरि एक किसिमले यो बालेन सरकार यो सबै ध्वस्त देशै ध्वस्त भएकै बलमा आएको हो है अब 75-80 जनाको ज्यानमाथि आएको हो मृत्युमाथि आएको हो हाम्रो धरोहरहरू सबै ध्वस्त बनाएर आएको हो ती व्यक्तिहरूलाई कारवाही गर्नुपर्ने हो कि होइन ती व्यक्तिहरूलाई सजाय दिनुपर्ने हो कि होइन हाम्रो धरोहरहरू जलाएको हाम्रो अफिसहरू जलाएको व्यक्तिहरूलाई कारवाही गर्नुपर्ने हो कि होइन त्यतातिर नगएर बोल्दैमा मान्छेहरूलाई थुन्ने थुन्छे गर्ने क्रममा गएको छ त्यो त गैर प्रजातान्त्रिक भयो यसको त हामीले घोर निन्दा र विरोध त गर्नै पर्छ र अझै चिन्कुनेको मुद्दा चलाइरहेको छ हामी त त्यहाँ भाषण गर्न गएको विरोध गर्न गएको हामीलाई द्रोह के अरे देशद्रोहीको मुद्दा कायमै राखेको छन् र त्यत्रो मान्छे मारेर त्यत्रो अफिसहरू र हाम्रो धरोहरहरू ध्वस्त गरेका व्यक्तिहरूलाई मुद्दै हाल्न सकेको छैन अब यो पनि अन्यायको कुरा हो यस्ता कुराहरू नबोले भने झन्झन देश र सरकार अधिनायकवादतिर जान्छ र त्यसको लागि हामी बोल्दै गर्छौँ अब थुन्ने काम उनले गरिरहेको छन् अब कहिलेसम्म थुन्ने हो नेपाली जनताले अब यो कुरा चाहिँ बुझ्दै जाने कुरा हो
1: होइन अब चाहिँ मुलुकमा सुशासन आउँछ भनेर जनताले जुन किसिमको आशा गरेका छन् भरोसा गरेका छन् बालेन र नेतृत्वको सरकारप्रति जुन किसिमको अहिले पनि अब अलिअलि त घटिसकेका छ यो चार दिन चाहिँ तै पनि यो सरकारले पाँच वर्षमा देशलाई कायापलट गर्दैन रहेछ
0: अब गरोस् न हामी त गरोस् भन्ने चाहना हो नि जनता र जनताको चाहनामा त हाम्रो चाहना पनि त्यही हो कायापलट होस् देश उन्नति प्रगतिको बाटोमा लागोस् हाम्रा नेपालीहरूले यही रोजगार पाओस् कुनै अर्का देशमा गएर चाहिँ नि के अरे डब्बामा बन्द भएर आउन नपरोस् वीर गोर्खालीको नाम के अरे वीर गोर्खालीको नाम उज्जवल उज्जवल रहोस् भन्ने त हाम्रो चाहना छँदैछ नि तर त्यो चाहनालाई अब यथार्थमा परिणत गर्ने सरकारले सक्छ कि सक्दैन भने हामी पनि हेर्दैछौँ हामीले हाम्रो लक्ष्य चाहिँ नि पुनः हिन्दू अधिराज्य फिर्ता गर्ने हो देशमा रोजगारी ल्याउने हो हाम्रो लक्ष्यतिर त हामी त लम्किरहन्छौँ तर सरकारले राम्रो काम गरेकोमा हाम्रो समर्थन अन्यायवादतिर गएमा हाम्रो विरोध गर्नुपर्छ जनतालाई सुचेतित गर्नुपर्छ गलत कामहरू बताउनुपर्छ दुर्गाजीले जुन गलत गलत कुराहरूलाई जुन भनिराख्नु भएको छ यो गलत भएको छ यहाँनिर यिनीहरूले भरमासी गर्न लाग्छन् भन्ने देश समय त्यो सबै ठिक देखिएकै छ त्यस कारणले उहाँप्रति राज्य आतंकित छ डराएकै छ दुर्गाजीप्रति दुर्गाले बोलेको कुराहरू सबै बिस्तारै सबै यथार्थमा परिणत हुन्छ भनेर अब उहाँलाई अब निरुत्साहित गर्न खोज्नु भएको तर उहाँहरूलाई निरुत्साहित हुन
1: होइन तर दुर्गा प्रसाईजीलाई एकदम कहाँबाट सुराग आउँछ दुर्गा प्रसाईजीले भनेका कुराहरू त बिस्तारै बिस्तारै मिल्दै गइरहेछन् क्या डाक्टर
0: साहब त्यही मैले भन्न खोजेको त्यो कहाँबाट सुराग आउँछ त्यो त उहाँले जान्नु तर उहाँले ल्याएको सुराग त्यहाँ करिब करिब सबै साबित हुँदै गएको छ र त्यहाँदेखि चाहे त्यो रोहिङ्गाको कुरा होस् चाहे यो भ्रष्टाचारका कुरा होस् अब यस्ता कुराहरू चाहे त्यो विदेशी इन्भल्भमेन्टका कुरा होस् सबै साबित भइ नै रहेको छ अनि त्यही कुराले राज्य डराएर दुर्गाजीलाई अब पटक पटक उहाँको आवाजलाई थुन्न बन्द गर्न प्रयासमा लागिरहेको हामीले देखिरहेको छ
1: र अब जाँदा जाँदै अब यो देशमा हिन्दू राष्ट्र कायम गर्ने बेला आइसक्यो हो हिन्दू राष्ट्र आवश्यक ठानिसक्यो हो देशले
0: अब यहाँ 82% हिन्दू 94% ओमकार परिवार बासिन्दा भएको यो देशमा हाम्रो रीति रिवाज धर्म संस्कृतिलाई सिद्ध्याउन पर्ने मार्न पर्ने हटाउन पर्ने के कारण म त तपाईँको मिडिया मार्फत सम्पूर्ण देशका हिन्दू विदेशका सनातनीहरू सनातनीहरू सबैलाई आह्वान गर्न चाहन्छु हामी सबै एकजुट भएर एकचोटि यो हिन्दू अधिराज्य फर्काम यो विश्वको एकमात्र हिन्दू राज्य यो थियो यसलाई पुनः कायम गर्नको लागि सबै जनता जनार्दनसित मेरो विनम्र अनुरोधका साथ म सबैलाई नमन गर्न चाहन्छु र सबैलाई सहयोगको लागि आशा र विश्वास मैले लिइराखेको छु
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: तपाईँलाई र सबैलाई मेरो अभिवादन नमस्कार र जय नेपाल
1: उहाँ हुनुहुन्थ्यो जय नेपाल पार्टीका संयोजक डाक्टर धवल शमशेर राणा आजले श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062860 र 9847029680। पर्वत जाने गेट, सहारा एग्रोभेट।
5: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
7: रेडियो आदि खोला 105.4
0: निशा दिन सक्थ्यो र हिजो दिएको त्यतिमा निशा दिएको हो। यद्यपि यो विषयमा फेरि एकपटक विशेष मानिसका विषय एकपटक फेरि सुरुवातदेखि नै हामीले थप उजागर गर्न पाउने अवस्था बनेको छ। त्यसलाई धेरै अन्यथा मानेर अहिले नै सबै यो एकदम खतरा भयो, राम्रो भयो भन्ने अथवा डुब्यो भनेर भन्ने अवस्था होइन। यो हाम्रो व्यवस्था अन्तर्गत नै, यो कानुनी व्यवस्था अन्तर्गत नै यो भएको छ भने यसलाई चाहिँ अन्यथा मान्नु परेन।
1: होइन, अब फेरि चाहिँ सर्वोच्चले यसलाई पूर्ण इजलासले व्याख्या गर्छ, त्यसपछि पूर्ववत रूपमा गरेको जसमा निर्वाचन आयोगकै कुरालाई के अरे फैसलालाई चाहिँ सदर पनि गरिदिन सक्छ वा चाहिँ यसमा चाहिँ नयाँ आदेश पनि दिन सक्छ भन्ने कुरा त छ नि त, होइन? नयाँ आदेश पनि त आउन सक्छ नि त पूर्ण इजलासमा छलफल बहस भइसकेको
0: छैन। त्यो सम्भावना किनभने यस्ता धेरै केसहरूमा हामीले हेरेका छौँ जहाँ चाहिँ त्यस्तो सम्भावना अत्यन्त न्यून नै हामीले पाइरहेका छौँ, देखेका छौँ दृष्टान्तहरू। र अर्को कुरा चाहिँ
1: आवाजमा अलिकति कम आइरहेछ अजय बाबु सुनेपछि, अलिकति नेटवर्क लाग्ने ठाउँमा।
0: हजुर, अहिले त्यस्तो दृष्टान्त निकै नै कम देखेका छौँ हामीले। र अर्को तपाईँले अहिले जे भनिरहनु भएको छ, सर्वोच्च अदालतले जुन हिजो निशा दिने जुन आदेश गर्यो, आदेश गर्दै गर्दा जुन विषय किनभने सुनवाई हुने मौका दिएन निर्वाचन आयोगले भन्ने सन्दर्भलाई उल्लेख गरेर जुन खालको आदेश गरेको छ, त्यसमा यस अघि न्यायाधीश द्वयले दिनुभएको फैसलाको पूर्ण पाठमै पनि यो त्यो के भन्छ यो सुनवाईको मतलब उसको तर्फबाट सुनवाईको चाहिँ अवसर दिएन भन्ने कुराको बारेमा चाहिँ बोलेको छ। किनभने त्यतिखेर सुनवाईको मौका नदिएको भन्न मिलेन भनेर जुन आदेशको पूर्ण पाठमा त्यो सन्दर्भ व्यवस्थामा उल्लेख गरेको छ, त्यो हिसाबले अहिलेको यो आदेशमा कहीँ न कहीँ कतै चाहिँ विरोधाभासपूर्ण अवस्था चाहिँ देखिन्छ। त्यस कारणले यो विषय अब पूर्ण इजलासमा पुगेपछि त्यसपछि विशेष महाधिवेशनको पक्षबाट समेत यो बेलामा आफ्नो तर्क बहस हुने नै छ, त्यो बेलामा यसको टुङ्गो लाग्छ। अहिले धेरै यसबारेमा हतारिएर प्रतिक्रिया दिनु धेरै उचित हुन्छ।
1: निवर्तमान सभापति शेरबहादुर देउवा पनि स्वदेश आउँदै हुनुहुन्छ नि त, होइन?
0: हजुर, उहाँ आउने हामीले जानकारी पाएका छौँ। निवर्तमान सभापति
1: 26 गते आउँदै हुनुहुन्छ, 27 गते त राष्ट्रिय भेला छ नि त फेरि इतर पक्षको, तपाईँलाई थाहा छ नि होइन, निमन्त्रणा छ कि छैन त्यहाँ?
8: राष्ट्रिय भेलाको सन्दर्भमा अब यो नयाँ परिस्थिति जुन बनेको छ हिजोको सर्वोच्च अदालतको आदेशपछि त्यसमा उहाँहरूले गर्नु होला गर्नु त तर अब राष्ट्रिय भेला एउटा अवस्थामा पुग्न सक्छ नयाँ पार्टी पनि गठन हुने तयारी छ भन्ने कुरा जुन आइरहेको छ सम्भवतः हिजोको आदेशपछि त्यो चाहिँ उहाँहरूको ब्रेक लागेको हुन सक्छ भन्ने लाग्छ त्यस कारणले एउटा पार्टीलाई एकताबद्ध बनाइराख्ने सन्दर्भबाट चाहिँ हिजोको आदेश हामीले सकारात्मक लिनुपर्छ एङ्गलबाट चाहिँ
1: कसरी
8: होइन उहाँहरूको तयारी त पूर्ण रूपमा नयाँ पार्टी गठन गर्ने तयारीका साक्षी हो जुन किसिमले उहाँहरूले तयारी गर्नुभएको थियो विभिन्न समितिहरू बनाएर होइन साङ्गठनिकदेखि लिएर राजनीतिक अरू धेरै विषयहरूमा जुन समिति बनाएर लेखन गर्ने काम त्यो सबै के हुन्छ भन्दाखेरि त्यो महाधिवेशनका बेलामा हुने तयारी जस्तै थियो त्यो 2058 सालमा जुन बेलामा नेपाली काङ्ग्रेस त्यतिखेर औपचारिक रूपमा विभाजन गरियो यस्तै राष्ट्रिय भेला बोलाइएर त्यहाँ त्यसै गरी नेताहरूले आफ्नो यस्तै प्रतिवेदनहरू पेश गरेर त्यसलाई औपचारिकता दिएको थियो त्यो भेलालाई पछि एउटा महाधिवेशनको रूप दिएर अनि महाधिवेशन बनाइएर त्यसपछि एउटा ठप्प लगाइएको अवस्था थियो नयाँ नयाँ पार्टी गठन गर्ने एउटा त्यो मञ्च खडा गरिएको थियो पर्सिको 29 गते हुने भनिएको जो राष्ट्रिय भेला छ त्यो राष्ट्रिय भेला पनि कतै कतै त्यही बाटोमा जान्छ भन्ने संशय पार्टीका नेता कार्यकर्ताहरूमा थियो र त्यो उता तयारी हेर्दै गर्दा त्यो देखिन्थ्यो त्यस कारणले अहिलेको यो सर्वोच्च अदालतको जुन निष्ठा दिने आदेश छ त्यो आदेशले कम्ती उहाँहरूले त्यो गर्नुभएको तयारीलाई चाहिँ कहीँ न कहीँ ब्रेक लगाएको रूपमा मैले बुझेको छु
1: तर अब नेपाली कंग्रेसभित्रको जुन एक किसिमको विवाद छ तपाईँलाई राम्रोसँग थाहा छ देवानबाट तपाईँहरूले हेरिराख्नु भएको छ अब यो विवाद त सर्वोच्चको पोल्टामा गयो अब सर्वोच्चले यसलाई कुन ढंगले आदेश गर्ला के व्याख्या गर्ला अब उहाँहरूले त एकदमै हर्ष बढाई पनि गरिराख्नु भएको छ कतिपय नेता कार्यकर्ताहरूको चाहिँ म हेरिरहेको छु स्ट्याटसहरू र कतिपयले चाहिँ कार्यकर्ताहरूले चाहिँ लेखिराख्नु भएको छ होइन अब यो प्रक्रियाले नेपाली कंग्रेसलाई एक ढिक्का बनाउन प्रेरित गर्छ कि अस्ति मलाई डाक्टर प्रकाश रंग महतले भन्नुहुन्थ्यो हेर्दै जानुहोला आधिकारिकता नेपाली कंग्रेसको रूख चिन्ह र चाहिँ चार पारे हाम्रैतिर हो यसमा चाहिँ हामी कंग्रेसै हौ कंग्रेसभन्दा बाहिर त हामी छँदै छैनौं भन्नुहुन्थ्यो क्या डाक्टर साहबले
8: होइन यो काङ्ग्रेसभन्दा बाहिर न उहाँ हुनुहुन्छ न अरू कोही छ होइन यद्यपि यो जे जति असन्तुष्टिहरू छन् त्यसमा एउटा सम्बोधन गर्दै सबैलाई एकै ठाउँमा ल्याउने प्रयास लालमला सभापति गगन कुमार थापा र यो केन्द्रीय समितिले गरिरहेको छ त्यस कारणले उहाँहरूले राख्नुभएका अनेक विषयहरूलाई कसरी हुन्छ सम्बोधन गर्ने भनेर हामीहरू आफ्नो ठाउँबाट लागिरहेका छौँ अहिलेको नेतृत्व लागिरहेको छ लाई सम्बोधन गराउने सन्दर्भमा तर अब त्यति हुन आउँदै पनि यो अहिले विशेष महाधिवेशन गरे के अरे विशेष महाधिवेशन पछि आएको निर्वाचित भएको समितिलाई दबावमा राख्न उहाँहरूले जुन भेला जुन गर्न खोजिरहेला त्यो त्यसले एक खालको अवस्था बनाएको चाहिँ हो
1: विभाजनै हुन्छ नि
8: हजुर
1: विभाजनकै डिलमा छन् त होइन कंग्रेस त उहाँहरू त
8: त्यसरी हेर्दैनौ यद्यपि विभाजन उन्मुख चाहिँ उहाँहरूले बनाउन खोज्नु भएको हो तर अब यसलाई सम्हालेर लिएर जाने अवस्था आउँछ लिएर जान्छौँ भन्ने हो तर पनि विभिन्न शक्ति केन्द्रहरू समेत यसमा यो जुटाउनुभन्दा टुटाउनु र फाइदा देख्नेहरू यसमा लागिरहेको अनुभव हामीले पनि गरिरहेका छौँ र सबैभन्दा लामो समयसम्म नेतृत्व तहमा रहेका नेतागणहरूले यो कुरा बुझ्नु भएकै छ र यो पासोबाट आफूलाई बाहिर निकाल्नुहुन्छ भन्ने हामीलाई विश्वास छ
1: तर अहिलेको अवस्थामा चाहिँ अब नेपाली कंग्रेसको जुन किसिमको नेतृत्वले मिलाउनका निम्ति गर्नुपर्ने प्रयासहरू हुन् सभापति गगन थापाले चाहिँ खेल्नुपर्ने भूमिकाका कुराहरू उपसभापति विश्वप्रकाश शर्माले खेल्नुपर्ने भूमिकाका विषयहरूमा पनि कतै विश्वप्रकाशले ब्रेकर त होइन भन्ने खालको पनि आरोपहरू लाग्ने गरिरहेको छ क्या यताबाट गगन थापाजीले चाहनुहुन्छ तर विश्वप्रकाशजीले चाहिँ त्यतापट्टि त्यति राम्रो चाहिँ तयारी त्यति राम्रो ध्यान नदिया हो कि भन्ने खालको आरोप लाग्छ यो सही हो
8: त्यसमाथि सभा उपसभापति विश्वप्रकाश शर्मामाथि जुन टिप्पणीहरू भइरहेको छ त्यसलाई मैले सही ठान दिन, किनभने सभापतिलाई बलियो बनाउने सन्दर्भबाटै अथवा यो कार्य समितिलाई नै बलियो बनाउने सन्दर्भबाट उहाँ लागिरहनु भएको छ। पार्टीको नियमित कार्यहरूमा प्रशिक्षण मार्फत पनि उहाँले निकै भूमिका निर्वाह गर्नुभएको छ, पार्टीलाई चलायमान गराउने यस्तो काम गरिरहनुभएको छ। तर बाहिर रहेका साथीहरू बाहिरै बस्दाखेरि, कार्य समितिभन्दा बाहिर रहेका साथीहरू बाहिरै बस्दाखेरि पार्टीलाई बलियो बनाउने कुरामा अथवा पार्टीलाई सबगतिशील बनाउने कुरामा काहीँ न काहीँ कमजोरी रहन्छ भन्ने त्यो बुझाइ स्वयं सभापति शर्माको छ। त्यस कारणले यो बारेमा उहाँ नै बढी गम्भीर भएर चिन्तित भएर नेतासँग भेट्ने, त्यसपछि के गर्दा उपयुक्त हुन्छ भनेर त्यसको चाहिँ संवादमा रहनु भएको छ, र त्यस अनुसार विभिन्न नेतृत्व कम्पनीसँग छलफल गर्नका लागि साथीहरूको टिम बनाएर खटिरहनु भएको छ सभापति पार्टी मिलेर। यसमा उहाँलाई चाहिँ यो
1: अवरोधकका रूपमा लिए,
8: मतलब उहाँ चाहिँ उहाँलाई चाहिँ त्यसको अर्घेल गरेको भन्ने देखाउन खोज्नु भनेको चाहिँ सभापति र उपसभापतिमाथि पनि फेरि शंकाको वातावरण बनाइदिन खोज्ने प्रयास रूपमा मात्र बुझ्छु मैले। त्यसकारण यसलाई त्यसरी बुझ्दा गलत हुन्छ भन्ने लाग्छ।
1: होइन, सरकारको अवस्था के छ शिवाकोटीजी, कसरी हेर्नु भएको छ? अहिले चाहिँ सरकारले चाहिँ सुशासनका लागि जुन किसिमका नारा बोकेर सय दिनमा सय काम भनेर आएको थियो, कति नम्बर दिनुहुन्छ आज सरकार चाहिँ कुन कुन हालतमा छ, कुन स्थितिमा छ?
8: सरकार आफूलाई पास गराउने लाइनमा लागिरहेको छ, बाटो थुप्रै पनि पहिला जसरी सहित भएर आएको थियो, मतलब महत्वाकांक्षी बनाएको पनि थियो, त्यो अनुसार काम गर्नलाई गाह्रै रहेछ भन्ने कुरा सायद उसले सरकारमा आएपछि बुझेको हुनुपर्छ, होइन? त्यसपछि उसले जुन खालको व्यवहारहरू देखाइरहेको छ, जुन खालको प्रस्तुतिहरू उसले गरिरहेको छ, खास गरी मैले अहिले पछिल्लो समयमा हेरिरहेको छु, प्रधानमन्त्रीदेखि लिएर मन्त्री हुँदै संसदमा रहेका सांसदहरू जुन खालको अभिव्यक्तिहरू दिइरहेका छन्, जुन खालको चाहिँ टिप्पणीहरू गरिरहेका छन्, त्यसले यो सरकारको नेतृत्व जसरी प्रस्तुत भएको छ त्यसको स्कुलिङ नै त्यही हो कि जस्तो देखिन्छ। त्यस कारणले सांसदहरू पनि अलि निर्दय भावका साथ प्रस्तुत हुने, सांसदहरू पनि सार्वजनिक ठाउँमा गएर थर्काउने, मन्त्रीहरू खुट्टा भाँच्छु भन्ने, प्रधानमन्त्री स्वयं तेरो त्यस यस्तो गरिदिउँ भनेर फेसबुकमा लेखिदिउँ भनेर धम्क्याउने, त्यो धम्कीपूर्ण मतलब आफूसँग असम्मत अथवा आफूसँग चाहिँ थोरै विघ्न त्यो एउटै लाइनमा हिँड्न तुरन्तै तयार नहुनेहरूलाई फर्काउने, धम्क्याउने, तेजोवध गर्ने खालको जुन एउटा प्रधानमन्त्रीले जुन एउटा स्कुलिङ दिनुभएको छ, त्यो स्कुलिङमा सबै हिँड्दै गर्दा एउटा अवस्था बनेको छ। त्यो बेलामा सरकार जेएनजी विद्रोहपछि त्यही विद्रोहमा मारिएका तिनै जेएनजी भाइ बहिनीहरू युवाहरूको त्यो मतलब रगतमा टेकेर यो सरकार बनेको छ। तर सरकारमा आइसकेपछि जुन उसले एउटा गभर्नेन्स गर्नुपर्ने थियो, मतलब एउटा सुशासन दिने सन्दर्भमा सरकार चलाउने सम्बन्ध त्यो गर्नुपर्ने थियो, पछिल्ला दिनहरूमा जुन देशभित्र भइरहेको जुन धार्मिक रूपमा भड्किरहेको कतिपय ठाउँको हिंसाहरू हेर्नुहोस्, त्यहाँ मतलब अत्यधिक बल प्रयोगको कुराहरू हेर्नुहोस्, ती सबैलाई हेर्दै गर्दा सरकारले यतिखेर बुझेको हुनुपर्छ, हिजो तत्कालीन सरकार र गृहमन्त्रीलाई बन्दुक चलाएको गोली चलाएको आरोप लगाउने सरकारले अहिले बुझेको हुनुपर्छ, यो प्रधानमन्त्री र गृहमन्त्रीले भन्दैमा अथवा नभन्दैमा गोली चल्दो रहेछ भन्ने कुरा, यो कुरा बुझ्नलाई उहाँहरूलाई जसरी समय लाग्यो उहाँहरूलाई सरकार चलाउन त्यसैलाई समय लाग्छ होला बुझ्दै जाने क्रममा। स्वयं हिजै गृहमन्त्रीले जुन प्रस्तुति के भन्छ राष्ट्रिय सभामा दिनुभयो, एउटा संसदमा उभिएर म यसको जवाफ दिन्न भन्ने खालको जुन त्यो बाल हस्त टाइपको थियो, यद्यपि केही समयपछि उहाँले गल्ती भएको भन्ने माफ माग्नु पर्यो भनेको, मतलब यो सरकार चलाउने त्यो हुन्छ नि त्यो शैली व्यवहार र त्यो उहाँहरूको त्यो यस्ता अक्षमता यो कुराले झल्किन्छ। त्यस कारण यो बाटो उहाँहरूले पार्टीले अगाडि जानुपर्ने कुरामा उहाँहरू अहिले यो क्लासमा हुनुहुन्छ, सिक्दै हुनुहुन्छ, त्यस कारण मैले उहाँहरूलाई अहिले पढ्दै गरेको बच्चाहरूको अहिले इक्जाम हुने बेला भइसकेको छ नि, इक्जामै भएको नै यो चाहिँ क्लास टेस्टमा उहाँहरू अहिले पास हुने अवस्था आएको छैन, अब अन्तिम परीक्षामा के गर्नु त थाहा थिएन, तर अहिलेको क्लास टेस्टमा उहाँहरू सफल भएको मैले मान्दिनँ, र उहाँहरू यो आफूलाई धेरै सुधारेर धेरै काम गरेर जानुपर्ने अवस्थामा हुनुहुन्छ. नागरिकहरूलाई जुन किसिमले एक खालको निराश बन्ने अवस्था बनिरहेको छ, प्रत्येक ठाउँमा लाइनको अवस्था छ, अस्पतालमा गए लाइन.
9: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ.
10: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
9: ठाउँ. आफ्नो ख्याल राख्नुहोस् है.

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। 2052 सालमा निर्माण थालिएको बल्याङ थापाकोट सड़क 31 वर्ष भइसक्दा पनि अझै अधुरै। गण्डकी प्रदेश सरकार र थापाकोट नगरपालिकाको लागत साझेदारीमा रत्नपुरमा शिव भण्डार निर्माण र 7 कञ्चन पत्रकारिता पुरस्कार 2083 साङ्जाका पत्रकार जेती कास्कीका पत्रकार मगर सम्मानित। आदि खोला खबर अब विस्तारमा। स्याङ्जाको दक्षिणी क्षेत्र स्थित चापाकोट नगरपालिकालाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाकोट गल्याङ सड़क निर्माण शुरू भएको 31 वर्ष बितिसक्दा पनि कालोपत्र सम्पन्न हुन सकेको छैन। चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोडेर व्यापार तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले 2052 सालमा निर्माण थालिएको यो सड़क अझै अधुरै छ। एक समय यही सड़कबाट चापाकोटदेखि बुटौलसम्म 8 मिनी बस र गल्याङसम्म 15 बोलेरो नियमित संचालन हुने गर्दथे, तर सड़क निर्माणले पूर्णता नपाउँदा अहिले सार्वजनिक यातायात सेवा लगभग ठप्प जस्तै बनेको छ। चापाकोटको दामाचौरदेखि गल्याङसम्मको 27 किलोमिटर सड़क मध्ये 11.8 किलोमिटर खण्ड अहिले पनि प्रयोग गर्न कठिन रहेको स्थानीय नरेन्द्र अरियालले बताउनुभयो। वहाँका अनुसार अहिले 1-2 मात्र सार्वजनिक सवारी संचालन हुने गरेका छन्। यात्रु पर्याप्त नभए सवारी नचल्ने र धेरैजसो रिजर्भ गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। उहाँले जिल्लाका धेरै नयाँ सड़क कालोपत्रे भइसक्दा पनि यस सड़कमा भने अझै हिलो र धूलोको सासे खेप्नु परेको गुनासो गर्नुभयो। सड़क निर्माण पूरा नहुँदा मनहरी, बेलचौर, आँपचौर, ढाडेखोला, सम्पास र तेउनास लगायतका बस्तीका स्थानीयलाई बजार पुग्न तथा दैनिक आवाज जावत गर्न कठिन भएको छ। गण्डकी प्रदेश सरकारले 2080 चैतमा 11.8 किलोमिटर सड़क 2 वर्षभित्र कालोपत्रे गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो, तर सम्झौता अनुसार काम सम्पन्न हुनुपर्ने समय बितिसक्दा पनि आधा मात्रै काम सम्पन्न भएको छ। बारिसौरदेखि तेउनास केराघारीसम्मको सड़क 42,42,94,69 रूपियाँ 16 पैसाको लागतमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्ने जिम्मा अमर कन्स्ट्रक्सनले पाएको थियो, तर निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा स्थानीयले शास्ति भोग्नु परेको छ। भौतिक पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख गुरूदत्त अधिकारीले निर्माण सामग्रीको अभावका कारण काममा ढिलाइ भएको बताउनुभयो। उहाँका अनुसार करिब 6 किलोमिटर सड़कमा सब बेसको काम सम्पन्न भएको छ भने नाला निर्माणको काम पनि अधिकांश सकिएको छ। गल्याङ हुँदै बुटौल तथा तनहुको दुलेगौड़ा हुँदै राजधानी पुग्ने मुख्य लाइफलाइन मानिने यो सड़क समयमै निर्माण नहुँदा स्थानीय अहिले कालीगण्डकी करिडोर हुँदै लामो तथा झन्झटिलो यात्रा गर्न बाध्य छन्। स्थानीय तहले निर्माण कम्पनीबाट प्रभावकारी रूपमा काम गराउन नसक्नु, आवश्यक निर्माण सामग्रीको सहज आपूर्ति हुन नसक्नु तथा पटक पटक म्याद थपिँदा पनि काम सम्पन्न नहुनु समस्या कायमै रहनुको प्रमुख कारण बनेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार चापाकोट गल्याङ सड़कको स्तरोन्नति समयमै सम्पन्न भए हजारौं नागरिकको आवागमन सहज हुने मात्र होइन, यस क्षेत्रको व्यापार, पर्यटन तथा समग्र आर्थिक गतिविधिमा समेत उल्लेखनीय टेवा पुग्नेछ। सैन्द्राको चापाकोट नगरपालिका 8 रत्नपुरमा शीत भण्डार निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा शीत भण्डार निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष 2082-83 75 लाख, चापाकोट नगरपालिकाको 45 लाख तथा गण्डकी प्रदेशबाट आर्थिक वर्ष 79-80 40 लाख गरी कुल 1,60,00,000 लागतमा शीत भण्डार निर्माण भएको चापाकोट 8 का वडा अध्यक्ष टोपाल नेउपानेले जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष 2079-80 40 लाख विनियोजन भएकोमा 4 लाख डीपीआर गर्न र 36 लाखबाट फाउण्डेशन निर्माणको काम भएको थियो। फाउण्डेशनको निर्माण भएर अलपत्र अवस्थामा रहेको शीत भण्डार निर्माण कार्यलाई पुनः गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा निर्माण गरिएको हो। शीत भण्डार निर्माण गर्ने निर्माण कम्पनीले चाबी चापाकोट नगरपालिकालाई बुझाएको छ। शीत भण्डारको क्षमता 200 टन भन्दा बढ़ी राख्ने बनाउने योजना भए पनि रकम अभावका कारण अहिले 100 टन क्षमताको निर्माण गरिएको हो। बजेटको व्यवस्थापन भएको खण्डमा अर्को चेम्बर थप गर्न मिल्ने गरी फाउण्डेशन निर्माण गरिएको छ। विशेष गरी व्यावसायिक रूपमा आलु उत्पादन हुने ठाउँमा शीत भण्डार निर्माण भएपछि यहाँका कृषकहरूलाई निकै राहत मिलेको रतनपुर बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद बरालले बताउनुभयो। यसअघि आफ्नै गाउँठाउँमा उत्पादन भएको आलुलाई भण्डारणका लागि भैरहवा, गल्याङको जिमुहा र सङ्गदाका पुतली बजारमा रहेको शीत भण्डारमा लैजानु पर्ने बाध्यता रहेको अध्यक्ष बरालले बताउनुभयो। रत्नपुर, चापाकोट, दामाचौर, आदिघाट क्षेत्र आलु उत्पादनका दृष्टिले निकै उर्वर भूमि हो। अध्यक्ष बरालले भन्नुभयो, यहाँ उत्पादन भएको आलु भण्डारण गर्नका लागि टाढा लैजानु पर्ने कारणले ढुवानी तथा अन्य लागत बढ़ी लाग्ने गरेका कारण पूरै कृषकले आलु उत्पादन गर्न छाड्दै जानु भएको थियो। आशा छ अब आफ्नै गाउँठाउँमा शीत भण्डार निर्माण भएपछि यसले कृषकहरूलाई निकै राहत र खुशी मिल्नेछ। विगतका वर्षहरूमा पाल्पाको रामपुर, गल्याङको जिमुहा, भैरहवा तथा स्याङ्जाको पुतली बजार जयसिडाँडामा रहेको शीत भण्डारसम्म पुर्याउँदा एउटै बोराको ढुवानी मात्रै 500 लाग्ने गरेको उहाँले बताउनुभयो। यहाँ उत्पादन भएको आलु टाढाको शीत भण्डारमा लगेर राख्दा ढुवानी तथा भण्डारण खर्चको लागत बढ़न गई मूल्य बढ़ी पर्ने गर्थ्यो, जसका कारण यहाँको आलुले बजार पाउन कठिनाई हुन्थ्यो। उहाँले भन्नुभयो, गाउँमै शीत भण्डार भएपछि त आफैले लगेर राख्न पनि पाइने भयो, लागत घट्ने र बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुन्छ। शीत भण्डारको भित्री भागमा तापक्रम मिलाउने फर्म सहितको ढलान, विद्युत जडान कार्य र बाहिरी घेराबारको काम बाँकी रहेको छ। स्थानीयको आवश्यकताको रूपमा रहेको शीत भण्डार निर्माणपछि यहाँका स्थानीयले निकै राहत महसुस गरेका छन्। सातौं कञ्चन पत्रकारिता पुरस्कार 2083 साङ्जाका पत्रकार गोपाल बहादुर जेठी र कास्कीका पत्रकार खेम सारू मगर सम्मानित हुनु भएको छ। फोनिस गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकार दुवै जेठी र सारूलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङ, पुरस्कारदाता विमल मान गुभासु लगायतले नगद 25,000 रूपियाँ सहित सम्मान पत्रले सम्मान गर्नुभएको हो। स्वर्गीय वेदमान गुभाजु तथा आमा स्वर्गीय नेत्र कुमारी गुभाजुको स्मृतिमा समाजसेवी तथा व्यवसायी विमलमान गुमाजुद्वारा स्थापित यो पुरस्कार फोनिसको 27 स्थापना दिवसका अवसरमा फोनिस गण्डकीले बिहिबार अर्पण गरेको हो। कार्यक्रमका कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले जिल्ला प्रशासन र पत्रकार एक आपसमा जोड़िएको बताउनुभयो। जिल्लाका कतिपय संवेदनशील विषयमा पत्रकारले ध्यान दिनुपर्नेमा उहाँको जोड़ थियो। आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ़न आफू तयार रहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सम्मानित व्यक्ति जेठीले पत्रकारिता पत्रिका वितरकको रूपमा काम गर्दा गर्दै पत्रकारिता क्षेत्रमा जोड़िँदा यो पुरस्कारले यही क्षेत्रमा अझै केही अगाडि बढ़ने प्रोत्साहन मिलेको बताउनुभयो। त्यस्तै पत्रकार खेम सारू मगरले जीवनका आधा समय पत्रकारिता क्षेत्रमा व्यतीत गरिरहँदा यो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु आफ्नो लागि अहोभाग्य रहेको बताउनुभयो। कार्यक्रममा प्रज्ञा प्रतिष्ठान कास्कीका परिषद सदस्य रविन्द्र माकाजुले स्वर्गीय वेदमान गुभाजु तथा आमा स्वर्गीय नेत्र कुमारी गुभाजुका विषयमा जानकारी गराउनु भएको थियो। त्यस्तै गण्डकी प्रदेश फोनिसका संघीय सल्लाहकार शान्ति गुरूङले सम्मानित प्रतिभा परिचय दिनुभएको थियो। सम्मानित पत्रकार सारू विगत 3 दशक यता कास्कीको पोखरा तथा जीटी स्याङ्जामा विगत दुई दशक यता पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएको छ। यसभन्दा अगाडि यो पुरस्कारबाट कास्कीका रुद्र बहादुर थापा मगर, शान्ति गुरूङ, उदय बहादुर अमात्य, होम बहादुर तमु, दिपेन्द्र श्रेष्ठ, राम गुरूङ, बागलुङका राजेश चन्द्र राज भण्डारी, नवलपुरका केबी राणा मगर, लमजुङका आस गुरूङ, मुस्ताङका सुन्दर कुमार थकाले, नवलपुरका कमला राणा मगर र गोर्खाका कैलाश बाबु श्रेष्ठ सम्मानित भइसक्नु भएको छ। फोनिस गण्डकीकी अध्यक्ष खिमा गुरूङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरज थापा मगरले सञ्चालन गर्नुभएको थियो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। स्याङ्जामा हिजो बिहान धनसार भत्किँदा तीनवटा चौपाया पुरिएर मरेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीका अनुसार पुतली बजार नगरपालिका 13 हल्लेखोलामा सागर थापाको ढुंगा माटोले बनेको टिनले छाएको दुईतले धनसार भत्किँदा एउटा भैंसी र दुईवटा पाडो पुरिएर मरेका हुन्। चारवटा भैंसी र दुईवटा पाडो रहेको उक्त धनसार हिजो बिहान 5 बजे भत्किएको हो। धनसारमा रहेका अन्य तीनवटा भैंसी भने सकुशल रहेका सूचना अधिकारी अवस्थी जानकारी दिनुभयो। स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मीमा चितुवाको आक्रमणबाट दुईवटा बाख्रा मरेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीका अनुसार मिर्मी स्थित क्याम्पस रोड बस्ने विनिता भट्टराईको खोरमा रहेका दुईवटा बाख्रालाई गैराती चितुवाले बुधबार राति चितुवाले आक्रमण गरी मारेको हो। इलाका प्रहरी कार्यालय जयपतीबाट खटिएको प्रहरी टोलीले घटनाका बारेमा थप अनुसन्धान शुरू गरेको छ। अब अन्त्यमा आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। 2052 सालमा निर्माण थालिएको गल्याङ सापाकोट सडक 31 वर्ष भइसक्दा पनि अझै अधुरै। गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा रत्नपुरमा शीत भण्डार निर्माण र 7 कञ्चन पत्रकारिता पुरस्कार 2083 स्याङ्जाका पत्रकार जेटी, काशीका पत्रकार मगर सम्मानित। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।
1: यस आदिखोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आधी खोला यहाँले रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगइन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट

लागि सुन्दै गर्नका लागि जियो आदि खोला यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस् शुभ रहोस् सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98460 71481 र 98013 54415।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469 18921 र 98462 39 399।
1: छाल क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 23 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
5: उहाँबाट दिनेश

0: चिकित्सा तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: पुनस्त फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान छायाक्षेत्र फार्मेसी वालिङ खेल मैदान सारे बाटो। फोन 0364140044, मोबाइल 9860601173।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 23 गते शनिबार।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0364403031, मोबाइल 9856553031।
0: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ। कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो। हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल खेल्नेको ठ्याक्कै अगाडि, मोबाइल 9856501068 र 9863770771।

0: घर नया बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सर पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98-462-98-145।

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: प्रसन्न मेडिको फर्मा भिरकोट बाहिर घारीमा डाक्टर आउने सूचना। यही साउन 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काप्ले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: प्रसन्न मेडिको फर्मा भिरकोट वैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 98567-27971 र 98461-00-866। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 23 गते शनिबार।
5: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङ्गै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98560-50119 र 98560-33246।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
8: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
8: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723।

0: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस्।

0: रेडियो आदिखोला 105.4
1: वेट लिफ्टिंग प्रतियोगिता हुने बारे सूचना।
2: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
2: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
1: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
2: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रू 1,50,000 पुरस्कार दिइनेछ।
1: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98-1-92-77-552
2: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98-560-15-941
1: डन्डु पंगेनी सचिव मोबाइल 98-560-54-377
2: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
6: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, हायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-560-55-271, 98-468-32-809 र 98-560-50-271।
7: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
7: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
7: मोबाइल 98-469-18921 र 98-462-39-399।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 23 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
3: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0363441 63, मोबाइल 98 4 103 98 870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 23 गते शनिबार।
9: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
10: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
9: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
10: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
9: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
11: प्रोप्राइटर रत्नबहादुर गुरुङ। सम्पर्क नम्बर 0363691004।
12: सम्पर्क मोबाइल 97484-34484।
13: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
14: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
15: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
14: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
15: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
14: हाम्रा सेवा तथा सुविधाहरू
15: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
14: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
15: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
14: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
15: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
14: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
12: सम्पर्क फोन नम्बर 0363441624।

0: किन मुख छोपेर हाँसे कि हो र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
1: हाम्रा सेवाहरू
0: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
0: दाँत सफा गर्ने
1: दाँत टल्काउने
0: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
0: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
0: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
0: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेटलको खुल लगाउने
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
1: डाक्टर किरण गुरुङ फोन नम्बर 0363590025 मोबाइल 9860404822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 23 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्द्र राज ओन्त आउँदै हुनुहुन्छ
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
2: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डीफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364140051 मोबाइल 9850552049
2: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 23 गते शनिबार

0: access to all.
1: ओ माइला बा बिरामी हुनु भयो कि कसो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 चा कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
4: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4049

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
5: जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: सरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू।
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्स मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-152।
9: सामाजिक सुरक्षा कोष का योगदान कर्ता का लागि स्वास्थ्य उपचार चरक मेमोरियल हॉस्पिटल मा
10: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अंतर्गत इसमें आबद्ध संपूर्ण औपचारिक क्षेत्र का योगदान कर्ता स्वरोजगार में रहकर योगदान कर्ता र वैदेशिक रोजगार में रहकर योगदान कर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हॉस्पिटल मा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुने छन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
11: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
12: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
11: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
13: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
11: दाँत सफा गर्ने टल्काउने,
13: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
11: दाँतको जरासम्म सफा गरी भर्ने,
13: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
11: दाँतमा खोल राख्ने,
13: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
11: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
13: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
11: मोबाइल 98460-21629 र 98461-68251।

0: मिर्दी क्लिनिक में डाक्टर आउने सूचना। यही साउन 23 गते शनिवार का दिन हाट जोड़ी नशा तथा वात्र विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हाथ खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड़ कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड़ने दुख्ने, सुनिने, पुरानो भात, यूरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड़ने नशा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 98469701740। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 23 गते शनिवार।

0: फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 23 गते शनिबारका दिन
0: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ झिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक गोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 98560255266।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 23 गते शनिबार।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार,
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
3: मोबाइल नम्बर 98460806005।
1: वालिङ सिटीको लेखिलेखमा डाक्टर आउने सूचना।
4: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
1: सम्पर्क फोन नम्बर 0364145094, मोबाइल 98560328004, 98472448609।
4: स्मरण रहोस् डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
5: ए दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा सोरुम, भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
1: मोबाइल 98560309088 र 98560555988।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
7: मोबाइल 98135556496।

0: भावपूर्ण श्रद्धांजलि। यस आदिखोला संचार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला 105.4 मेगाहर्ज वालिङ आठ स्याङ्जाका सियर सदस्य पूर्व उप प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको यही साउन 12 गते मंगलबारका दिन 83 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संचार सहकारी संस्था लिमिटेड परिवार वालिङ आठ स्याङ्जा।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा। फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइरोइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: कितना अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
6: घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। एआईले विकास गर्यो पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस। एन्टिबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध उपचार गर्न सहयोग पुग्ने अपेक्षा। र ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग 6 वर्षको सम्झौता। नेपाल खबरमा अब पूरा खबर। देशभर केही दिनदेखि सक्रिय रहेको मनसूनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ। हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि पानी पर्ने क्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाले हिजो बिहान निकालेको मौसमी बुलेटिनमा कोशी बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरे पनि त्यस अनुसार ठूलो पानी परेन। गैराती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा तथा कोशी र कर्णाली प्रदेशका केही पहाड़ी क्षेत्रमा हल्का वर्षा भए पनि अरू ठाउँमा पानी परेन। आज बिहानैदेखि काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा घाम लागेको छ। आकाश आंशिकदेखि सामान्य बदली भए पनि मनसूनी गतिविधि कमजोर देखिएको छ। महासंघका अनुसार आज देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ भने तराईका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ। तर आज देशका कुनै पनि ठाउँमा ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ। भोलि भने मनसूनी गतिविधि केही सक्रिय हुने सम्भावना छ। भोलि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। महाशाखाका अनुसार मनसून सक्रिय रहेकाले वर्षा पूर्ण रूपमा रोकिएको अवस्था भने होइन। बीचबीचमा वर्षाको मात्रा घटबड भइरहने भएकाले विशेष गरी पहाड़ी तथा हिमाली जिल्लामा यात्रा गर्ने नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा हेरेर मात्र आवश्यक योजना बनाउन महाशाखाको सुझाव छ। सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य ठाउँका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा स्वास्थ्य आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो। बालबालिकाका क्षेत्रमा क्रियाशील सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानवाधिकार क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहितले दायर गरेको उत्पेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख छ। अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको भनेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिन सक्ने भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फार्म कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। सूचना मार्फत महानगरपालिका र उपमहानगरपालिकाका क्षेत्रमा एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फार्म कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको छ। सूचनामा इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। इजाजत पत्र प्राप्त गर्न कारोबारको प्रकृति अनुसार दस्तुर पनि निर्धारण गरिएको छ। एकपटकमा 5 करोड़ रूपियाँसम्मको कारोबार गर्ने फर्म कम्पनी वा संस्थाले 5,00,000 रूपियाँ दस्तुर बुझाउनु पर्नेछ। त्यस्तै 5,00,00,000 रूपियाँ भन्दा बढ़ी कारोबार गर्नेले 10,00,000 रूपियाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि विभागको सूचना अनुसार अनलाइन आवेदन पेश गरे पनि 2083 असार मसान्तसम्म इजाजत पत्र नलिएका फर्म कम्पनी वा संस्थाले समेत नयाँ सूचना अनुसार फेरि अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको 8 स्कोर नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारी संस्थालाई कार्यविधि विपरीत करोड़ौं रूपियाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको आयोगको भनाई छ। आयोगको अनुसार 8 स्कोर नगरपालिका 9 का जनक बटालाले दुग्ध सहकारीका नाममा डेरी संचालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रूपियाँ अनुदान प्राप्त गरे पनि 2 वर्षसम्म डेरी संचालन नगरेको पाइएको छ। आयोगले 8 स्कोर नगरपालिकाका मेयर रवि केसी र प्रमुख प्रशासक अधिकृत मणिराज शाह विरूद्ध 80,23,051 रूपियाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसै गरी पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन पशु विकास अधिकृत सुवर्ण सिंह ठकुरी, तत्कालीन निमित्त कार्यालय प्रमुख तथा पशु स्वास्थ्य अधिकृत ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत एम बहादुर पुन तथा कृषि विकास कार्यालय रूकुम पश्चिमका कृषि अधिकृत मीन बहादुर केसी विरूद्ध 91,17,873 रूपियाँ पीको कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ। यस्तै 8 विस्कोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष बीरबहादुर रोकाया, सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुनु कुमारी चनेल विरूद्ध मुख्य कसूरदारबाट प्राप्त गैर कानूनी लाभका मतियार भएको अभियोग लगाइएको छ। उनीहरूमाथि चिस्यान केन्द्र निर्माणतर्फको 91,17,873 रूपियाँ र गाड़ी खरिदतर्फको 80,23,051 रूपियाँ बिगो कायम गरी मुख्य कसूरदार सरह कैद, जरिमाना तथा बिगो असूल उपरको सजाय माग गरिएको आयोगले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: वर्षाको बेला गरिएको पूर्व तयारीले भञ्जनको क्षति रोकथाम गर्छ।
7: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
4: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। त्यस्तै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको 1600 एसएमएस गरेर तथा आईभीआर सर्विसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउन 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न पालिकाहरूसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्रचार गरी यस सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गर्न आग्रह गरेको छ। सन् 2030 दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयन रहेको जनाएको हो। उद्यमशीलता नवप्रवर्धन आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सृजनाको संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यका साथ स्टार्टअप समिट नेपाल 2026 अभियानको औपचारिक शुभारम्भ गरिएको छ। राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका भन्ने मूल नारासहित त्रिभुवन विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रम मार्फत अभियानको शुरूआत गरिएको छ। आयोजकका अनुसार विकसित देशको आर्थिक समृद्धिको आधार नवप्रवर्धन अनुसन्धान प्रविधि र स्टार्टअप भएकाले नेपालमा पनि उद्यमशील संस्कृतिको विकास गर्ने लक्ष्यका साथ अभियान अघि बढ़ाइएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई को प्रयोग गरेर अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस डिजाइन गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एआई को सहयोगमा 16 नयाँ ब्याक्टेरियो फेज भाइरस तयार गरेका बीबीसीले जनाएको छ। यी भाइरसले केवल इकोलाई जस्ता ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको वैज्ञानिकहरूको दावी छ। अनुसन्धान टोलीका अनुसार एआईलाई भाइरस ब्याक्टेरिया वनस्पति र मानिसको आनुवंशिक जानकारीमा प्रशिक्षण दिइएको छ। प्रयोगशालामा तयार गरी परीक्षण गर्दा 16 भाइरसले सफलतापूर्वक ब्याक्टेरियालाई नष्ट गर्न सकेका छन्। यो उपलब्धिले भविष्यमा एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध नयाँ उपचार गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। ब्राजिलका फिंगर भिनियस जुनियरले स्पेनिश क्लब रियल मेड्रिडसँग नयाँ 6 वर्ष सम्झौता गरेका छन्। नयाँ सम्झौता अनुसार उनी सन् 2032 जून 30 सान्टियागो बेर्नाउबिसमा रहनेछन्। 26 वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि समाप्त हुन अब 1 वर्ष मात्र बाँकी रहेको छ। पछिल्ला केही हप्ता यता उनीप्रति इंग्लिस क्लब आर्सेनलले पनि चासो देखाएको चर्चा चलेको थियो, तर रियल म्याड्रिडले हिजो मात्रै नयाँ सम्झौताको औपचारिक घोषणा गर्दै दुवै पक्षबीच सहमति भएको जनाएको छ। सम्झौताबारे दुवै पक्षबीच पछिल्लो झण्डै 18 महिनादेखि वार्ता चलिरहेको थियो। केही समय वार्ता रोकिए पनि रियलले नयाँ प्रस्ताव गरेपछि सहमति भएको जनाएको छ। ब्राजिलको राष्ट्रिय टोलीबाट उनले 54 खेलमा 13 गोल गरेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हिजोदेखि वर्षाकै कम, आज बिहानैदेखि चर्को घाम, भोलि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश। विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको ठहर। घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। एआईले विकास गर्यो पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस। एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध उपचार गर्न सहयोग पुग्ने अपेक्षा। र ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग 6 वर्षको सम्झौता।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98462-39399।
5: अरे, फेरि नेट स्लो भयो। यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
6: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
5: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35715 र 98015-23051।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
7: मोबाइल नम्बर 98560-54313 र 98141-43-48।
8: मूल्य होइन स्वास्थ्य रोजौ।
9: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
10: र मिर्दे करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 51 331।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9844584411।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी, सम्पर्क नम्बर 0635904040 र 9856029440।
0: होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भनेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 9856405502 र 9846501
7: ए सुन्नुहुन्छ वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ फेरि पर्सि घरमा पूजा पनि छ सबै सामान कहाँ पाइएला त एकै ठाउँमा
8: धत यति सानो कुरामा पनि के को चिन्ता वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त कृष्ण वस्त्रालय
7: हो अब कपडाका लागि भौतारिनु पर्ने दिन गए तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू
8: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू
7: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू
8: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू
7: ओहो जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म त्यो पनि सुपथ मूल्यमा
8: स्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि आजै सम्झिनुहोस्
7: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ आठ मोडको ओह्रालो भीआईपी टोल सम्पर्क मोबाइल 9846071481 र 9803054015
9: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
10: होइन ए दाई बिमारले फेरि च्याप्यो कि क्या हो गुनगुनाइ रहनु भएको छ त
9: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
10: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
10: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
9: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9856508667

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टी

0: area, hair smoothing, hair color, hair repairing, bridal makeup, nail art, nail extension, facial, hydra facial, treatment, skin test, ra cosmetic item haru painu ka sathai, parlor, ebam salon sambandhi ka sampurna karya haru garincha.
1: Sathai yaharle Manju Beauty Salon Victor ID ma follow garera hamro video haru pani herna saknu hunecha. Proprietor Manju Bhandari ra Bimal Bhandari, Manju Beauty Salon and Training Center, Walling Art Jungle Restaurant भाईको भवनको पहिलो तला
0: सम्पर्क मोबाइल 9842698145
2: कार्यक्रम आटियो अरु तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठीक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनीर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501 र 9856333246
4: चा कस्तो सास गनाको तिम्रो त
5: दात दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाको भन्छौ
4: उपचार गर्नु पर्दैन त दात दुख्यो भनेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
4: यही हाम्रो वालिङ आट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दात गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
7: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9824440029
8: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
4: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
8: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
7: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856303829
9: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
4: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
9: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
4: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
9: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
9: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
4: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
9: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
4: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन
10: गरी विभिन्न किसिमका बचत सुविधा भएको।
11: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
10: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
11: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा।
10: फोन 0363446600।
12: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
13: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
12: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
13: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
14: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
13: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
14: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
15: पर्वत जाने गेट, सहारा एग्रोभेट।
16: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
15: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
16: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
15: साथै इन्टरनेटको चरणमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
16: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड।
15: फोन 0363441258।
17: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
18: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
17: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
18: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
17: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
18: हाम्रा सेवाहरू:
17: दाँत तथा मुखको परीक्षण,
18: दाँतको एक्सरे,
17: दाँत सफा गर्ने,
18: दाँत टल्काउने,
17: मुख गनाउने समस्याको उपचार,
18: दाँत रङको सिमेन्ट भर्ने,
17: दाँतको जरेदेखिको उपचार,
18: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
17: साधारण दाँत निकाल्ने,
18: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
17: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
18: गिजाको शल्यक्रिया,
17: कृत्रिम दाँत राख्ने,
18: दाँत रङको वा मेटल को खुल लगाउने,
17: बच्चाहरूको दाँतको विशेष उपचार
18: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
15: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
17: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
18: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुमित मैं
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: Oino yo to sate ye ke 24 megahertz ko radio adi khole ra sai kya ho
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगा

0: वेट लिफ्टिंग प्रतियोगिता हुने बारे सूचना।
1: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागु औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
1: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
0: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
1: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रू 150,000 पुरस्कार दिइनेछ।
0: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98-77-552।
1: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98-560-15-941।
0: डन्डु पङ्गेनी सचिव मोबाइल 98-560-54-377।
1: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नाप तौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-97।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने सर, सीसीटीभी जडान गर्नु सर। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
2: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-560-55-271, 98-468-32-809 र 98-560-50-271।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 23 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पाथरुक सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
6: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
7: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नु।
6: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारेबाट। फोन 063-4141-044, मोबाइल 98-60-81-173।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 23 गते शनिबार।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू,
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
9: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
4: सम्पर्क फोन नम्बर 063-4141-624।
10: रेडियो आदिखोला 105.4।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो। हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 98560 51068 र 98637071।

0: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हॉस्पिटल मा
1: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्र का योगदानकर्ता, स्वरोजगार मा रहेका योगदानकर्ता र वैदेशिक रोजगार मा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हॉस्पिटल मा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन्, जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: वालिङ सिटीको लेखिलेखमा डाक्टर आउने सूचना।
1: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
0: सम्पर्क फोन नम्बर 0364415094, मोबाइल 9856032804, 9842448690।
1: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
2: निकै सोचमा पर जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
3: सुखको गहना, दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
3: फोन नम्बर 0663442335, मोबाइल नम्बर 9856055250।
5: या सरा, किन बोलाएको मलाई?
6: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806061052।
9: रेडियो आदिखोला 105.4।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी पन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 9850604502 र 9840501 मृदी क्लिनिकमा डाक्टर आउने सूचना यही साउन 23 गते शनिबारका दिन हाट जोडी नसा तथा बाथर विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पातृक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मृदे क्लिनिक वालिङ 6 मृति तल्लो चोक पुलको नजिकै फोन 0364410087 मोबाइल 9849701740 स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 23 गते शनिबार
4: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला

0: रेडियो आदि खुला 105.4
1: ए दिदी पक्नुस्ता भनेको होइन हतार हतार गर्दै कता हो र
2: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
1: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
2: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाजा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
5: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
4: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट पाइन्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ
5: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
4: मोबाइल 9815546496
6: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
7: यही साउन 23 गते शनिबारका दिन
6: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ उक्त दिन जिउ चिलाउने एलर्जी डन्डिफोर सेतो फुस्रो दाग अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 9856555266
7: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 23 गते शनिबार
8: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मडिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जिम्मेदार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 9857-42-624 बीए र बीएड को लागि 9841-29-657
9: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ

0: हेर्नुस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-1133।

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आदिकला।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
5: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
5: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
5: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
5: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
6: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
5: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
5: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
6: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
6: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
6: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
5: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
7: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
8: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
7: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
8: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
7: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
8: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
7: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801523050 र सहयोगका लागि मोबाइल 9801835715 र 9801523051।
9: रेडियो आदि खुला 105.4

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतुन सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
4: होइन के भयो र किन अल्लाखोर गरेको हो।
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723।
5: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त। गजब लाग्यो।
6: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
5: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98469 18921 र 98469 39399।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ। यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
8: र मिर्देक करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63740331। मोबाइल 98560 55331।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: access to all.
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 23 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथेन्द्रराज अन्त आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डीफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364140051 मोबाइल 98552049
1: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 23 गते शनिबार।

0: नमस्कार हल्दर साहब, क्या नाम? तपाईं त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईं त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
4: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
5: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरिमी प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
4: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
5: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
4: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
4: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
4: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
7: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
4: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
4: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड, फोन नम्बर 9846485411।
8: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
9: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
8: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
9: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि RO प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, AC, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
8: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैं तयार छौं।
9: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिंग, वालिङ एक कालीमाटी, सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
8: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारी, मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 98-560-27-971 र 98-461-00-867। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 23 गते शनिबार।
10: ए अंकल, गालामा हात राखेर अध्ययार मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
11: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
10: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
12: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
10: दाँत सफा गर्ने टल्काउने,
12: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
10: दाँतको जरासम्म सफा गरी भर्ने,
12: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
10: दाँतमा खोल राख्ने,
12: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
10: बाङ्गो टिङ्गो दाँत मिलाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
10: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
12: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
10: मोबाइल 98-460-21-629 र 98-461-62-251।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापे कि क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नाथिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
1: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462 98145
1: सुन्नु न
0: भन त
1: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
0: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31966
3: भावपूर्ण श्रद्धाञ्जलि यस आधी खोला संसार सहकारी संस्था लिमिटेड रेडियो आधी खोला 105.4 MHz वालिङ आठ स्याङ्जाका सियर सदस्य पूर्व उप प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको यही साउन 12 गते मंगलबारका दिन 83 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ शोकको यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ शान्ता थापा अध्यक्ष तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड परिवार वालिङ आठ स्याङ्जा

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
2: कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 9846086005।

0: Songs Nepal Acoustic Festival.
1: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन। सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
3: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ। म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
3: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु। त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु। एकपटक सहकारीमा गएर बुझ्छु।
2: घरमै बसेर देश तथा विदेशबाट

0: रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
1: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
0: फोन 063-446-600
2: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
3: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
2: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
3: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
4: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
5: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
4: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
6: पर्वत जाने गेट सहारा एग्रोभेट
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
8: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
7: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
8: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा
7: मोबाइल 9815564496
9: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 23 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ
10: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु डुकडुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा छाली रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भुख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
9: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 063-4141-163 मोबाइल 9847-98870
9: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 23 गते शनिबार

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-550-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध:
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
5: Gathering in your happiness.

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
1: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जेसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
2: रेडियो आदिखोला 105.4
3: दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 250 रुपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार, करदाता प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत। काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरु योजना तयार, झण्डै 14.5 किलोमिटर लामो मेट्रो रेल निर्माण गर्ने लक्ष्य। 25 वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड, 37 प्रकारका औषधि उत्पादनको तयारी। ट्रम्पद्वारा पोली सिलिकन आयातमा 15% भन्सार कर लगाउने आदेशमा हस्ताक्षर, न्यूनतम आयात मूल्य प्रति किलो 21 अमेरिकी डलर निर्धारण। र इन्फान्टिनो प्रति असन्तुष्टि जनाउँदै फिफालाई बहिष्कार गर्ने यूएफएको चेतावनी। नेपाल खबरमा अब पूरा खबर। आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मका लागि 16 जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहार शिवकृष्ण जनरल स्टोरबाट 250 रुपियाँ बराबरको सामान खरिद गर्ने 1 जना उपभोक्ताले जितेका छन्। विजेताको छनौट क्रिप्टोग्राफिकल्ली सेक्युर्ड युनिफर्म रैण्डम स्याम्पलिङ प्रविधिबाट गरिएको विभागले जनाएको छ। यो पूर्ण रूपमा कम्प्युटरकृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनौट प्रक्रिया पूर्णत निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7,077 वटा नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रूपियाँ रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि प्रत्येक दिन 1-1 जना गरी 15 जना दैनिक विजेता र साउनको पहिलो 15 दिनका लागि 1 जना बम्पर उपहार विजेता चयन गरिएको छ। त्यसै गरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56,08,000 भन्दा बढ़ी कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानी मार्फत भएको 76,60,03,00,000 रूपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ। दैनिक उपहार विजेताले 1,12,374 रूपियाँ र बम्पर उपहार विजेताले 10 लाख रूपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट मार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो। काठमाडौँ उपत्यकामा बढ़दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले 25 वर्षीय नयाँ काठमाडौँ उपत्यका शहरी यातायात गुरु योजना तयार गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा योजना तयार पारेको यो मस्यौदा मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। गुरू योजनाले अबको 24 वर्षपछि अर्थात सन् 2050 सम्म काठमाडौँ उपत्यकाको जनसंख्या झण्डै 43 लाख पुग्ने अनुमान गर्दै भविष्यको यातायात चापलाई ध्यानमा राखेर दीर्घकालीन योजना अघि सारेको हो। यसमा 22 वटा पूर्वाधार योजना र 13 वटा यातायात सुधार कार्यक्रम समावेश गरिएको छ। योजनाको सबैभन्दा महत्वाकांक्षी प्रस्ताव रत्न पार्कदेखि भक्तपुरसम्म करिब 14.6 किलोमिटर लामो मेट्रो रेल निर्माण हो। मेट्रोको केही भाग भूमिगत र बाँकी भाग आकाशी संरचनामा निर्माण गर्ने प्रस्ताव गरिएको छ। यस्तै गौशाला चाबहिल खण्डमा भूमिगत सुरुङ मार्ग बनाउने अर्को महत्वाकांक्षी योजना पनि अघि सारिएको छ। गुरू योजना अनुसार यस खण्डमा भूमिगत सुरुङ मार्गको लम्बाई 1,563 मिटर हुनेछ। नेपाल औषधि लिमिटेड 25 वर्षपछि फेरि नाफामा फर्किएको छ। आर्थिक वर्ष 2081-82 10 करोड़ रूपियाँ भन्दा बढ़ी घाटामा रहेको संस्था आर्थिक वर्ष 2082-83 भने झण्डै 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। संस्थाका महाप्रबन्धक कैलाश कुमार पनेरूका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिक्स जीएमपी मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढ़ेका कारण संस्था नाफामा जान सफल भएको हो। वहाँले चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभयो। जीएमपी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाडौँ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पालिका र संघीय अस्पतालसम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाको भनाइ छ। हाल नेपाल औषधि लिमिटेडले 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ। सरकारले विनियोजन गरेको 24 करोड़ रूपियाँको बजेटबाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सके 22 प्रकारका औषधि उत्पादन गर्न सकिने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तीन दिनमा सुनको भाव तोलामा 13,100 रूपियाँले बढ़्यो, मेची वंशातद्वारा लक्ष्यको 93% राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 0825626601 9858335990 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 250 रूपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार, काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरू योजना तयार लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढ़ेको छ। तीन दिनमा सुन तोलामा 13,100 रूपियाँले बढ़ेको हो। अस्ति बुधबार 4,200 रूपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रूपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,96,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि लगातार बढ़ेको छ। गएको आइतबारमा तोलामा 4,310 रूपियाँले कारोबार भएको चाँदीको भाव सोमबार तोलामा 40 रूपियाँले बढ़ेर 4,350, मंगलबार 30 रूपियाँले बढ़ेर 4,380, बुधबार 95 रूपियाँले बढ़ेर 4,475, हिजो पनि 95 रूपियाँले बढ़ेर 4,570 र आज अन्तिम कारोबार दिन तोलामा 10 रूपियाँले बढ़ेर चाँदी 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हप्ता चाँदी 270 रूपियाँले बढ़्यो। हिजो चाँदीको भाव तोलाको 4,570 रूपियाँमा कारोबार भएको थियो। मेची वनसार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्यको 93.30% राजस्व संकलन गरेको छ। पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर 70.21% बढ़ेर 93.30% पुगेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 18,88,77,48,300 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। यो अवधिमा 17,67,72,11,000 रूपियाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन करिब 1,74,60,00,000 वृद्धि भएको हो। मेची वनसारबाट भारत, चीन, बंगलादेश, भूटान लगायत देशमा निकासी पैठारी हुँदै आएको छ। जनकपुरधाममा रहेको मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा 4,38,00,000 भूरा उत्पादन गरेको छ। केन्द्रका प्रमुख ज्ञान बहादुर जिरेलका अनुसार आर्थिक वर्ष 2082-83 केन्द्रले 4,38,00,000 ह्यासलिङ, 32,00,000 फ्राई भूरा, 13,82,000 फिंगरलिङ तथा 2,053 किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो। भूरा बिक्रीबाट 34,35,536 रूपियाँ आमदानी भएको छ। यसैबीच केन्द्रले सरकारी सम्पत्ति बहालबाट 3,24,300 रूपियाँ तथा अन्य प्रशासनिक सेवा प्रवाहबाट 69,000 रूपियाँ आमदानी गरेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोली सिलिकनबाट निर्मित उत्पादनको आयातमा न्यूनतम मूल्य निर्धारण गर्दै 15% भन्सार महसूल लगाउने सम्बन्धी कार्यकारी आदेशमा बिहिबार हस्ताक्षर गर्नुभएको छ। पोली सिलिकन सौर्य प्यानल र सेमी कन्डक्टर निर्माणमा प्रयोग हुने महत्वपूर्ण कच्चा पदार्थ हो। रोइटर्सका अनुसार पोली सिलिकनको न्यूनतम आयात मूल्य प्रति किलोग्राम 21 अमेरिकी डलर निर्धारण गरिएको छ। त्यस्तै पोली सिलिकन इनगट्स र वेफर्सको न्यूनतम मूल्य प्रति किलोमा 100 अमेरिकी डलर कायम गरिएको छ। नयाँ व्यापारिक व्यवस्था आगामी डिसेम्बर 4 कार्यान्वयनमा आउने खबरमा उल्लेख छ। राष्ट्रपति ट्रम्पले अमेरिकी वाणिज्य विभागलाई कच्चा पोली सिलिकन तथा यससँग सम्बन्धित अन्य उत्पादनहरूको स्वदेशी उत्पादन बढ़ाउनका लागि प्रोत्साहन गर्ने कार्यक्रम तयार पार्न निर्देशन पनि दिनुभएको छ। अब खेल खबर। युरोपेली फुटबल महासंघ यूएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रति असन्तुष्टि कायमै रहेको जनाउँदै आवश्यक सुधार नभएसम्म फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनी यथावत रहेको जनाएको छ। इंग्ल्याण्डको फुटबल संघ एफएले इन्फान्टिनोको नेतृत्व प्रतिको समर्थन फिर्ता लिएपछि यूएफएको धारणा थप कड़ा बनेको हो। एफएफ इन्फान्टिनो नेतृत्वमा विश्वास घटेको भन्दै उनको पुनर्विचारलाई समर्थन नगर्ने निर्णय गरेको जनाएको छ। विवादको मुख्य कारण फिफाले विश्वकपको व्यावसायिक संरचनामा निजी लगानी भिड्याउने प्रस्ताव अघि सारेको थियो। यो प्रस्तावको यूएफए लगायत विभिन्न राष्ट्रिय फुटबल संघहरूले तीव्र विरोध गरेका थिए। व्यापक आलोचनापछि फिफाले प्रस्ताव फिर्ता लिँदै इन्फान्टिनोले माफी समेत मागेका छन्। यद्यपि युएफएले प्रस्ताव फिर्ता लिनु र माफी माग्नु मात्र पर्याप्त नभएको स्पष्ट पारेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 250 रूपियाँको सामान किन्नेलाई 10 लाख पुरस्कार, करदाता प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत। काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरू योजना तयार, झण्डै 14.5 किलोमिटर लामो मेट्रो रेल निर्माण गर्ने लक्ष्य। 25 वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड, 37 प्रकारका औषधि उत्पादनको तयारी। ट्रम्पद्वारा पोली सिलिकन आयातमा 15% भन्सार कर लगाउने आदेशमा हस्ताक्षर, न्यूनतम आयात मूल्य प्रति किलो 21 अमेरिकी डलर निर्धारण। र इन्फान्टिनो प्रति असन्तुष्टि जनाउँदै फिफालाई बहिष्कार गर्ने युएफएको चेतावनी। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: from the Zaka. I know you the Sasa Yaki part of Lotar Mega House for Radio Arikolera.
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोकलायो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4 मेगा

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9808474723।
4: वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना।
5: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन, मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श, पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
5: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ स्याङ्जा।
4: पुरुष तर्फ 60 केजी भन्दा कम तौल, 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
5: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 150,000 पुरस्कार दिइनेछ।
4: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा, मोबाइल 9891577552।
5: संयोजक सन्तोष कुमार छेत्री, मोबाइल नम्बर 9856015941।
4: डन्डु पङ्गेनी सचिव, मोबाइल 9856054377।
5: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 9855054313 र 9841443432।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: Et il faut un fini. Avec pour
1: finir, c'est la menace.

सक्यो भने चित्त मैले बुझाएको अर्को जन्म तिम्रै हुँदै कसमै

0: प्रसन्न मेडिको फर्मा भिरकुट बैर खारीमा डाक्टर आउने सूचना।
1: यही साउन 23 गते शनिबारका दिन नाक कान घाटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ।
0: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल भर्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकुट बैरखारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9855279971 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 23 गते शनिबार।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दे करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9856055331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
1: सम्पर्क फोन नम्बर 7364146624।

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
5: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
4: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
5: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
6: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
7: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
0: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
7: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
0: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
0: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
0: मोबाइल नम्बर 9847621380। आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
7: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 0364-41-087, मोबाइल 9849-7071-40।

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
4: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
3: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
4: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
5: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा
3: मोबाइल 9856309888 र 9856555988
1: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
1: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
6: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0638412133 छाय क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 23 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ
7: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पोल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथ

0: सम्बन्धित समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
0: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान छायाक्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 9847081173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 23 गते शनिबार।
0: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 23 गते शनिबारका दिन
0: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006, मोबाइल 9856055266।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 23 गते शनिबार।
2: अब सुन्नुहोस् मूल शब्द संगीत अनि स्वर जनकवि केशरी धर्मराज थापा र मन्दिरा ढुङ्गेलको नारी शब्दमा रहेको गीत राजु लामा र तारा छिरिस मगरको स्वरमा।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5900-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 063-5900-18, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस्।

0: गिटारमा लोक गायक गोविन्द पंगेनी तपाईं यति बेला सुनिरहनु भएको छ सामुदायिक रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक सतला विभाजन चक्राउँछौ कार्यक्रमका विषयका भाका क्रिस सुन्दर चौधरीबाट अनि दिवाकालीन समयबाट कार्यक्रमका विषयका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँ अवस्थाहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको 1 बजाउने बित्तिकै यहाँको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम कामबस्तीका भागका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम कामबस्तीका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम कामस्तिका भाकाको अन्तिम श्रृंखला शुक्रबारीय श्रृंखलाको सुन्दर व्यवसायमा छौं। शुक्रबारीय व्यवसायमा रहेर हामी तपाईँहरूसँग कुराकानी गर्नेछौ। रेडबहरूको आवाजलाई कार्यक्रममा स्थान दिनेछौ। सँगै तपाईँहरूको रुचाइमा रहेका भाकाहरूलाई पनि कार्यक्रममा जोड्नेछौ। यो विश्वास दिलाउँदै यहाँहरू हामीलाई कार्यक्रममा सहभागिताको लागि 063-441-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँहरूको लागि खुला गरिसकेका छौं। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला भन्न लागिरहेको थिए। यति बेला हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा पहिलो कलरको रूपमा, उहाँलाई कार्यक्रममा स्वागत गर्छौं। हेलो हजुर नमस्कार। हेलो
2: हजुर नमस्ते।
1: नमस्कार आराम हुनुहुन्छ?
2: हजुर एकदम ठिकठाक। तपाईँहरू आरामै हुनुहुन्छ?
1: हजुर हामी एकदमै ठिकठाक छौँ। आज रूपनागरजी पाल्नु भयो त पहिलो कलरको रूपमा है?
2: हजुर
1: भनेपछि रेडियो सुनिराख्नु भएको छ होइन?
2: होइन रेडियो त मैले यस्तो कलमा नआए पनि म त सधैँभरि सुन्छु, मेरो दिउँसोको साथी नै रेडियो हो। अब साथी भनेपछि दिउँसभरि मैले समय बिताउने भनेकै यसैबाट
1: ज्याउ त लाग्दैन नि रेडियो सुनिराख्दा।
2: लाग्दैन तर रेडियो जतिखेर नि सुनिरहन्छु विज्ञापन बज्दा चाहिँ झ्याउ लाउँछ, फेरि विज्ञापन नबजाइकन पनि भएन। फेरि 2 रुपियाँ कमाउने भनेकै विज्ञापनबाट त पनि नबजाइ भएन
1: पक्कै पनि। अझै हामीसँग विज्ञापन अझै अहिले त कम छ, पहिला अलिक धेरै नै हुन्थ्यो। हामीलाई पनि झ्याउ लाग्थ्यो कि विज्ञापन, म पनि पहिला लिस्नर हुँदाखेरि, तर यहाँको मेन सोर्स आमदानीको सोर्स नै विज्ञापन भए पछाडि त विज्ञापनदातालाई अझै खुसी त बनाउनु पर्यो है,
2: त्यही भएर
1: विज्ञापन त बजाइराख्न पर्यो जति बेला पनि। यसो कतै केही मिलिहाल्यो भने टक्कै एउटा विज्ञापन त राखिदिइहाल्नु
2: पर्यो।
1: त्यही त
2: सबै खर्च मेन्टेन्स गर्नु पर्यो नि त, कहाँबाट ल्याउने त, त्यही विज्ञापन
1: हो। त्यही भएर विज्ञापन चाहिँ हामी राखिराख्छौँ। बुझ्नुहुन्छ तपाईँहरूले हाम्रो आमदानीको मुख्य स्रोत नै यो भने पछाडि कहिले काहीँ ज्या लागिहाल्छ र पनि हामीलाई माया चाहिँ गर्नुहोला है त, त्यही भन्न खोजेको मैले। अनि घरमै हुनुहुन्छ क्यारे है?
2: हजुर हजुर।
1: नास्ता त खानु भएको छैन?
2: नास्ताको त मेरो त एकदम खानाको त टाइमिङ हो 10 बजे 3 बजे अनि साँझ 8 बजे
1: 8 बजे त खाइसक्नुहुन्छ। अनि कति बेला सुत्नुहुन्छ?
2: म त कहिले काहीँ त एक निद्रा बिउजेर खाना खाने हो साँझको।
1: किन नि त्यस्तो?
2: अनि होइन साँझ परेपछि यस्तो हामी हाम्रो यहाँ थोरै घर परिवार छ नि त, अनि गफ गरेर समय बिताऊ भन्ने त्यस्तो परिवेश छैन। आफ्नो एजको मान्छे हुनु पर्यो गफ गर्नको लागि, त्यो पनि छैन। त्यसोपछि के गर्ने त, मोबाइल कति बेरसम्म नेटमा बस्ने, कति बेरसम्म रेडियो सुन्ने, अनि 4 बजेदेखि तपाईँको 6 बजेसम्म त मैले कहिल्यै पनि छुटाउन्न अझै रेडियो, विशेष लोकगीत आउँछ नि त त्यति बेला त। अनि त्यति बेला भयो अनि यस्तो प्रायः जस्तो इम्पोर्टेन्ट इम्पोर्टेन्ट बढी जस्तो सुन्छु, बिहानको कार्यक्रमहरू धेरै जस्तो सुन्छु, अब घाँस काट्दा हिँड्दाखेरि पनि साथी पनि त्यही हुन्छ अनि त्यसरी दिउँसो एक अब मार हिँड्दाखेरि त 10 बजेदेखिबाट 3 बजेसम्म नन स्टपै हुन्छ अनि दिउँसो मारामा नहिँडे पनि यो 1 बजेपछि त कन्टिन्यू नै हो सधैँभरि।
1: खुसी लाग्यो हजुरले रेडियोलाई गर्नुभएको यो माया देखेर चाहिँ सधैँभरि यस्तै माया गर्नुहोला भन्छु है। तर हामी चाहिँ बोल्नु पनि नपर्ने, सूचनाहरू पनि पाइने, कहिलेकाहीँ झ्याउ लाग्दा पनि फेरि विज्ञापन सुन्दाखेरि मजा पनि लाग्छ होइन कहिलेकाहीँ, अनि त्यहाँबाट साथी पनि हुने भने पछाडि रमाइलो नै हुन्छ। अनि टावरको टावरले टिप्ने कुरा पनि भएन, मतलब टावरको काम पनि भएन, नेटवर्कको काम पनि भएन भनेको इन्टरनेटको काम पनि भएन, यो मोबाइलमा यस्तो लगाइदिएपछि बजिराख्छ जहाँ पनि, त्यतातिर रेडियो टिप्न चाहिँ समस्या हुन्छ कि हुन्न कुनै ठाउँमा?
2: यो त हाम्रोपट्टि हुँदैन, हामी त एकदम फेसमा छौँ नि त।
1: हो टावरको
2: तपाईँको स्टेसनबाट तपाईँको स्टेसनको ढोका र मेरो घरको ढोका लगभग फेस टु जस्तो हुन्छ।
1: हाम्रो स्टेसनको यो बिल्डिङले चाहिँ फरक पार्दैन, हाम्रो त्यो अग्लो टावर देख्नु भएको छ नि हजुरले,
2: हजुर
1: टावरले चाहिँ टक्क हजुरहरूलाई चाहिँ टिपी मजाले राम्रोसँग फ्याँके, त्यही भएर कहिले काहीँ गहिरोमा झर्दाखेरि त त्यसको केही समस्या हुन्न भनेर सोधेको, त्यही भएर जति बेला पनि सुन्न पाइयो मजाले होइन।
2: हजुर
1: ठिक छ, खुसी लाग्यो, आगामी दिनमा पनि यसरी नै हामीलाई साथ दिनुहोला, सँगै सुझाव पनि दिनुहोला, सहयोगको त अपेक्षा राखेका नै छौँ हामीले।
2: सबैभन्दा बढी के भन्नुहुन्छ भने मेरो वरिपरिका अरू अन्य साथीहरू हुनुहुन्छ नि त, कहाँ कहाँदेखिबाट सुन्नुहुन्छ होइन, अनि उहाँहरूले भन्नुहुन्छ कि आजभोलि त तपाईँले गीत गाउन छोड्नुभयो, तपाईँ बोल्नुहुन्छ, हामीलाई कति रमाइलो लाग्छ त्यो बोलेको सुन्दाखेरि भन्नुहुन्छ कि, धेरैजनाले त्यस्तो भन्नुहुन्छ मलाई फोन गरेर।
1: ओहो, भने पछाडि हजुरको गीत सुन्न चाहिँ सबैजना आतुर हुनुहुन्छ।
2: त्यस्तो भन्नुहुन्छ तर गीत गाउन त मलाई त्यति खासै आउँदैन, तपाईँले देखिरहनु भएको छ, सुनिरहनु भएको
1: छ, होइन गाउनुहुन्छ, राम्रो गाउनुहुन्छ, म त्यो प्र्याक्टिस भए पछाडि अझै निखारिँदै जाने कुरा हो, मैले पनि आजभोलि गाउन छोडेर लगभग बिर्सेँ जस्तै भइरहेछ कि, हामी जति प्र्याक्टिस गर्छौँ जति गाउँछौँ त्यति नै हो। मित्र केसीजीले पनि त गाइराख्नुहुन्छ नि त, एउटा जोस जागर अनि इच्छा होइछ कि मान्छेमा, हामी
2: अब यो कला भनेको एउटा हतियार हो, हतियारलाई जति प्रयोग गर्यो जति उदायो त्यसको धार चाहिँ पर्फेक्ट बस्ने हो, त्यसलाई त्यतिकै ठन्ग्याएर राख्यो भने त्यसको धार बिग्रिँदै जान्छ कि, कला भनेको चिज त्यही हो।
1: त्यही भएर मलाई नै लाग्छ कि हजुर, मैले धेरै त जान्थिन तर गाउँथे त आजभोलि छोडे पछाडि त्यो भाका गाउने कसरी भन्ने नै मेसेज पाइँदैन, त्यस्तै छ, त्यही भएर हामी अलिक समय चाहिँ कुर्नुपर्ने हुन्छ तपाईँको आवाज सुन्न, तर प्र्याक्टिस नै गर्नु होला है मनमनमा। अनि हुन्छ, मिठो कुराकानी भयो, भाका कुन रोज्नुहुन्छ
2: आज? भाका त मलाई त्यही रोइला, योभन्दा एकचोटि पहिला पनि मैले त्यसैलाई फरमाइस गरेको थिएँ,
1: त्यही
2: बजाइदिनु मित्र केसी, लोकप्रसाद, सौगत कुमार लगायत सम्पूर्ण लोकगीत प्रेमीहरूको लागि।
1: यो हजुरले भनेको टुक्का चाहिँ लास्टतिर रहेछ, मैले त्यही भएर अस्ति चाहिँ अलिकति बिचबिचमा काट्दै बजाइरहेको थिएँ कि,
2: ल जसरी हुन्छ तर स्टप हुन भएन, तर मजाले बजाइदिनु, म्युजिक जति काटेर गीत बजाइदिनु।
1: मैले चाहिँ धेरै जस्तो त्यस्तै गर्छु कि, किनकि मलाई म्युजिकसँग चाहिँ खासै युज लाग्दैन,
2: तपाईँले त म्युजिक काट्नुहुन्छ, यसको म्युजिक काटियो भन्ने कुरो त मैले थाहा
1: पाउँछु, म्युजिक चाहिँ काटेर हजुरले भनेको चाहिँ टुक्का चाहिँ ट्याक्क त्यहाँ ल्याएर चाहिँ छोडिदिन्छ र बिचको म्युजिक चाहिँ काटिदिएको थिएँ कि मैले। हुन्छ हुन्छ, धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो, अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ, आज भने छुट्टिन्छ है त, नमस्ते।
2: नमस्ते।
1: रुक्मागत ढकालजी हुनुहुन्थ्यो, वालिङदस्तो मान्छे, हाम्रो नजिकैको मान्छे पनि हुनुहुन्छ, उहाँको सहभागितामा चाहिँ हाम्रो कार्यक्रमको माहौल चाहिँ अलिकति फरक नै हुने गर्छ, यहाँहरूलाई पनि सुनिराख्दाखेरि त्यस्तो लागेछ पक्कै पनि, तर हामी धेरैजना साथीहरूसँग कुराकानी गर्छौँ, सबैसँग रमाइलै हुन्छ, अलिकति विशेष विशेष कुराकानी हुन्छ सबै साथीहरूसँग, खुसी लाग्छ यो मायाको लागि। रुक्मागतजीलाई धेरै धन्यवाद छ, र यति बेला फेरि कोही साथी हुनुहुन्छ, हेलो हजुर नमस्कार।
3: नमस्कार हजुर, नमस्कार।
1: नमस्कार, आराम हुनुहुन्छ?
3: आरामै छ हजुर, आरामै हुनुहुन्छ?
1: हजुर ठिक छ, आज विवशले सम्झनु भयो है?
3: आज सम्झियो, हुने लाग्दैन कि फुल हानो हानो लाग्दै लाग्दैन अनि यसो पताएर लाग पनि छ।
1: धेरैजना साथीहरूले फोन गर्नुहुन्छ होला त्यही भएर लागिन होला। आज चाहिँ हाम्रा साथीहरूले चाहिँ पालो दिइराख्नु भएको छ कि जस्तो लागिरहेको छ मलाई चाहिँ। अनि के छ विवस्ती? हजुर ठिकै छ, हजुर आराम हुनुहुन्छ?
3: म नै आरामै छ, पनि आरामै हुनुहुन्छ।
1: ओहो बाख्रा हेर्दै हुनुहुन्छ?
3: घरै हजुरको कता हो नि, वालिङै हो।
1: हो हो मेरो घर वालिङै हो। अनि बाख्रा हेर्दै हुनुहुन्छ कि चराउँदै हुनुहुन्छ?
3: बाख्रा चराउँदैछु दिदी, चराउँदैछु।
1: आहा बाख्रा चराउँदै हुनुहुन्छ? अनि कतिजना हुनुहुन्छ?
3: छजना छ, छजना छन्, छवटा छवटा।
1: भनेको हेर्ने साथी चाहिँ कतिजना हुनुहुन्छ?
3: साथै एकजना दाजु हुनुहुन्छ हाम्रो।
1: बाजे हुनुहुन्छ? दाजु भन्नुभएको कि बाजे भन्नुभएको?
3: दाजु के दाजु?
1: बाजे?
3: दाजु।
1: ए दाजु, मैले चाहिँ राम्रोसँग सुनिरहेन कि दाजु भन्नुभएको कि बाजे भन्नुभएको। जो भए पनि उहाँलाई चाहिँ नमस्कार भनिदिनुहोस् है।
3: ल ल ल नमस्कार दाजु, हजुर नै दाजु नै नमस्कार भन्नुभएको।
1: हो हो रेडियो सुन्नु भएको छ उहाँले नि?
3: रेडियो सुन्नु पाएको छैन, अब घरभन्दा टाढा बाख्रा हेर्न आएको छु यहाँ रेडियो सुन्ने।
1: आहा रेडियो टिप्दैन है त्यतातिर?
3: रेडियो घर त टिप्सकेर यहाँ बाख्रा हेर्न आएको छु, रेडियो सुन्नु भएन कि। अब दुई तिन नबजे मलाई लल्ने बाख्रा, दुई तिन नबजे लैन अनि त्यही भएर अहिले चाहिँ अब ब्यालेन्स कम छ दिदी।
1: हुन्छ, कुन भाका रोज्नुहुन्छ?
3: रोज्ने आज गाउने होइन?
1: ए हजुर गाउने पनि हो, ल गाउनुहोस् त।
3: गाउँछ है?
1: हुन्छ सुरु गर्नुहोस्।

0: भनौ कि नभनौ, भन्नुहोस् न, के हो गोप्य कुरा?
1: भन्नु त
0: फेरि गोप्य कुरा मैले पब्लिस गर्दिन रेडियोबाट, भन्न पनि मिल्छ नि फेरि। अनि बाका कुन रोज्नुहुन्छ? ओके, हुन्छ। तपाईँको आवाज धेरै समय पछाडि सुन्न पाइयो र धेरै समय पछाडि कुराकानी गर्न पाइयो, ब्यालेन्स कम छ भन्नुभएको छ, त्यही भएर म छुट्याइहाले साथीहरूलाई सम्झनुहोस् है।
1: शक्तिशाली रूपमा तपाईँलाई अनि अनिसा दिदीलाई, हिमाली दिदीलाई, अनि मित्र केशीजुवा धिरपुरबाट आउने बहादुर सुनार, अनि त्यसपछि रोशनी गुरुङ, अनि उसमा खाङसिमा रहनु भएको ढङ्गु आरेको दाई भाउजु छोरा अनि दिदीहरू मिठो सरी लान्छन् दस्तोभित्र, अनि यहाँ हाम्रो दाजु भीम दाजु हजार रेडियो सुनेर बस्ने हुने, मलाई चिन्ने नचिन्ने रेडियो परिवार सम्पूर्णलाई भन्दै, सुनिरहेर बस्नुभएकालाई पनि भन्दै
0: हुनुहुन्थ्यो आदिखोला गाउँपालिकादेखि कलाकार विवश ढकालजी, उहाँले चाहिँ अन्त्यमा तपाईँको बाबुलाई भन्नुभएको छ, धेरै धन्यवाद छ। यति बेला कोही हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। हेलो हजुर, नमस्कार। हेलो,
2: ए गाउनु गिरा सुरिलो बाकामा।

0: Manasa Kasama Kasaratiko Akasaratiko Maya Ustaita Simipatiko Duri Matraio Akasaratiko Maya Ustaita Simipatiko नमस्ते आरती जी।
1: हाँ नमस्कार मित्र जी, दूरी मात्र यो आकाश भारती को माया उसे साथी में प्रतीक आई आके भन्नुहोस्। आज चाहिँ बल्ल सहमति जनाउनुहोस्। कुरो गहिरो छ नि त के हो मित्र जी?
0: कुरो गहिरो गहिरै
1: होला पन्छाउनु भएको फेरि
0: बुढेसकालमा गएर नबारेको कुरो कहिले गएर बार्ने पनि हो।
1: पक्कै पनि हो। एकचोटि बालापनमा बालापनको व्यवहार हुन्छ भने बुढेसकालमा पनि बालापनको व्यवहार हुन्छ है। पक्कै पनि तन बुढो भए पनि मन चाहिँ बुढो हुँदैन है मित्रजी।
0: हजुर
1: एकदमै खुसी लाग्यो। अनि आराम हुनुहुन्छ?
0: आरामै एकदम आराम। हजुरहरू पनि आरामै हुनुहुन्छ के अरे?
1: हजुर हामी पनि आरामै छौँ भन्नुपर्छ। गर्मीको समय त छ, यद्यपि आज भोलि चाहिँ अल्छी लागिरहेको छैन हजुरहरूसँग बोल्न पाउँदा सायद। त्यो दिन चाहिँ मलाई एकदमै अल्छी लागेको थियो। कस्तो सायद रेडियोमा कोही पनि हुनुहुन्थेन अनि म एक्लै बसिराख्दाखेरि चाहिँ अल्छी लागेको कि बिस्तारी नै, त्यही भएर व्यक्त पनि गर्न मन लाग्यो। तपाईँहरू पनि साथी हो नि त, कहिले काहीँ त्यस्ता कुराहरू सेयर गर्दा राम्रै लाग्छ भनेर चाहिँ मैले भनेको तपाईँलाई। तर त्यो दिन एकदमै धेरै अल्छी लागेको थियो। अब बोल्ने मान्छे कोही हुँदैन अनि हजुरहरूसँग बोल्नको लागि त मैले एक नै कुर्नु पर्ने हुन्छ के अरे, त्यही भएर त्यो दिन अल्छी लाग्यो। तर त्यस पछाडि चाहिँ अल्छी लागेको छैन, बाँकी अल्छी। हुन्छ भाका रोज्नुहोस् त।
0: भाकै मैले गिताको बजाइदिनु
1: आकाश पार्टीको। हुन्छ साथीहरूलाई सम्झनुहोस्।
0: सर्वप्रथम केशव हजुरलाई
1: धन्यवाद,
0: शुभङ्कर ढकाललाई, लोकप्रसाद ढकाललाई, शिवजीलाई, कल्लेरीको कृष्ण गुरुङ भाइलाई र दबुङको शिवजीलाई, जति पनि यहाँ खोला रेडियो ट्युनमा गएर सुन्नुभएको छ, सम्पूर्ण सम्पूर्ण हुँदै बिदा हुन्छ है त।
1: हुन्छ हुन्छ नमस्ते। मित्र केसीजी हुनुहुन्थ्यो वालिङ्गै ढोखोलादेखि, हामी उहाँसँग मिठा मिठा कुराकानी गर्दैथ्यौं। उहाँको ब्यालेन्सले चाहिँ बिचैमा धोका दिएको छ, यद्यपि छोटो मिठो कुराकानी र उहाँको आवाज पनि सुन्न पाइयो, खुशी लाग्यो। आगामी दिनमा पनि पक्कै पनि सहभागिता रहनेछ यो आशा अपेक्षासँगै। यति बेलाको क्रममा चाहिँ हामी जोड्छौं यो रोइला भाका, सोही भाकासँगै हामी पुनः प्रस्तुत हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: को भाका संगे पुनः स्वागत यदि बेला को हम टेलीफोन संपर्क में वहां कार्यक्रम में स्वागत कर रेडियो सुन्दै हुनुहुन्छ बस्दै हुनुहुन्छ है
1: रेडियो सुन्दैछु हजुर है
0: अनि नास्ता खानु भयो त
1: नास्ता खाएको छैन
0: छैन कति बेला खानुहुन्छ
1: सधैँको टाइम है
0: सधैँको समयमा है अनि घाम गतिको लागिरहेछ
1: घाम अहिले लागेको छैन है मध्यम मौसम छ मौसम कस्तो छ भनौँ न है
0: कलेरीतिर घाम लागिरहेको छैन
1: घाम लागेको छैन यहाँ अहिले
0: बर्बाद भएछ त्यसो भए त हाम्रो त यतातिर बेसरी घाम लाग्छ त अनि
1: त्यतातिर घाम लागेको छ है यता लागेको छैन
0: नि ए भनेपछि त्यता पानी परिहाल्छ कि कस्तो
1: सायद पानी झर्ने फेरि पनि छैन हो
0: पक्कै पनि मौसम धुम्मा भए पछाडि मौसमको भर नहुने तर फेरि खुलेर घाम लाग्न पनि सक्छ तर यता त एकदमै चर्को काम लागेर गर्मी भइरहेछ तर हामी चाहिँ भित्र छौ शीतल नै छ फेरि हुन्छ त कृष्णजी तपाईँको आवाज सुनौ न त है
1: हुन्छ म सानो गीत गाउँछु त है
0: हुन्छ सुरु गर्नुहोस्
1: हाम्रो माया मेटिन्न मेटेर मेटिन्न मेटेर रुन

0: वे तेरा खैरी निमागे अंत दिला बस की निर्माया हो नहीं छाड़ो वे अंत दिला बस की निर्माया हो नहीं छाड़ो वे
1: धन्यवाद अंत दिला बस की निर्माया हो नहीं छाड़ो वे तो यो हो रहा कृष्ण जी
2: हजुर हजुर
1: गीतमा मात्रै हो कि साँच्चै हो
2: यो गीतमा मात्र है
1: गीतमा मात्रै है गीतमा मात्रै पक्कै पनि हुन्छ बाका यही रोज्नुहुन्छ
2: बाका चाहिँ मलाई सम्झिरहने बाटो रहिरह्यो भन्ने गीत बजाइदिनु न
1: हुन्छ साथीहरूलाई सम्झनुहोस्
2: सर्वप्रथम तपाईँको लागि
1: धन्यवाद
2: रेडियो आँटी खोला चिन्हन गरेर बस्नुहुने सम्पूर्ण श्रोताहरूको लागि र आदरणीय मित्र केसी दाई सगत कुमार र जति पनि रेडियोलाई माया गरेर फोन गर्नुहुन्छ उहाँहरू सम्पूर्ण साथीहरूको लागि र विशेष गरी मेरो उनीको लागि भन्दै हजुरको यस लोकप्रिय कार्यक्रममा उजिलो नै चाहन्छु जस्तो नमस्ते
1: कृष्णजी हुनुहुन्थ्यो वालिङ कलेरीदेखि उहाँसँग हामी कुराकानी गर्यौं र उहाँले सुमधुर खालको स्वरमा सुमधुर खालको भाका पनि गुनगुनाएर विदा भइसक्नु भएको छ र भाका पनि रोज्नुमा छ यहाँहरू पनि हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला यति बेला हामी जोड्छौं यो सुमधुर खालको भाका बग्दै होला आधी खोला नै कलाधर विवशजीको रोजाईमा रहेको भाका जोड्छौं सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं यहाँहरू पनि हामीसँगै रहनुहोला।

आहा, मलाई छोडेर जाने मायालु, तिम्रो खबर राम्रै होला नि। यो सुमधुर अनि अत्यन्तै मन छुने खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बिसीका भाकामा। कलाधर ढकाल विवशीले रोज्नु भएको भाका र यो भाकामा चाहिँ उहाँको थेगो रहेको छ। कलाधर ढकालजीको थेगो अनि लक्ष्मण चापागाईको शब्द, संकल्प सुवेदीको लय अनि लक्ष्मण चापागाई र सुनिता बुढा छेत्रीको आवाजमा सजिएको भाका आदभर समक्ष। मलाई छोडेर जाने मायालु, तिम्रो खबर राम्रै होला नि। यो सुमधुर अनि अत्यन्तै मन छुने खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बिसीका।

दूरी मात्रै हो आकाश धरतीको माया उस्तै छ तिमी प्रतिको यो भाका जोड्छौ जुन भाकालाई रोज्नु भएको थियो मित्र केसीजीले वहाँको रुझाइमा रहेको भाका पस्किन्छौ सोही भाकासँगै हामी पनि प्रस्तुत हुने नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला।

0: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
0: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौर प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840-71481 र 9813-54415। घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि RO प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, AC, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363-590-440 र 9856

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 9849718921 र 9842349।
3: फ्रिज बिग्रिएर सब्जीहरू

0: सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालन